0: प्रहरीले स्मार्ट टेलिकमको उपकरण लिलामी गरेको भन्दै नेपाल इन्भेस्टमेन्ट मेगा ब्याङ्कका सीईओ ज्योति प्रकाश पाण्डेलाई नियन्त्रणमा लिएको छ। तत्कालीन स्मार्ट टेलिकमले ब्याङ्कको 4 अर्ब 60 करोड ऋण तिर्न नसकेपछि ब्याङ्कले उपकरण लिलाम बिक्री गरी असुल गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, गोर्खा मीडिया प्रालीका अध्यक्ष जीबी राई लगायत विरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दा फिर्ता लिने सम्बन्धी महान्यायाधिवक्ता कार्यालयको निर्णयमा सुनवाई गर्न उच्च अदालत पोखराले आदेश दिएको छ। उच्च अदालतका न्यायाधीशद्वय डाक्टर रत्नबहादुर बागचन्द र मेरिना श्रेष्ठको इजलासले सुनवाई गर्ने आदेश दिएको हो। अन्तरिम सरकारका महान्यायाधिवक्ता सविता भण्डारीको पालामा गएको पुसमा लामिछाने लगायत प्रतिवादी रहेको जिल्ला अदालत कास्कीमा विचाराधीन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दाबाट अभियोग संशोधन गरी संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दा फिर्ता लिने निर्णय भएको थियो। अब खबर फटाफट।
1: गण्डकी प्रदेश काली गण्डकी करिडोरको बेनी जोमसम कोरला सड़क आयोजनामा पर्ने छुसाङ घमी सड़क कालोपत्रका लागि आर्थिक स्रोत जुट्यो। बारागुङ मुक्ति क्षेत्रको छुसाङ र लोघेकर दामोदर कुण्डको घमी जोड्ने 40 किलोमिटर सड़क कालोपत्रे गर्न अर्थ मन्त्रालयबाट 3 अर्ब 15 करोड बजेट स्वीकृत। पोखरा महानगरको 500 रोपनीमा तर्बुजा खेती, 50% अनुदानमा 10 वटा ओडामा गरिएको तर्बुजा बेच्दा किसानले 5 करोड कमाउने महानगरको अनुमान। कैलाली टिकापुरका सरकारी कार्यालय वरपरका पसलमा अनुगमन, बोतलको 20 रुपियाँ पनि नपर्ने पानीको 30 र 1 पाना फोटोकपी गर्दा 10 रुपियाँ लिने गरेको पाइएपछि प्रशासन पनि रुष्ट। कास्की जिल्लाभरि चल्ने एम्बुलेन्सले अबदेखि अनिवार्य ग्लोबल पोजिसनिङ सिस्टम जीपीएस जडान गर्नुपर्ने, जीपीएस नराखेका र अनुमति नलिई चलाइएका सरकारी र निजी एम्बुलेन्सलाई तत्काल प्रक्रिया पूरा गर्न कास्की प्रशासनको ताकेता। 8163 मिटर अग्लो मनास्नो हिमाल आरोहणको 70 वर्ष पूरा, 7 दशकमा 3643 आरोहीले मनास्लो चढे। चितवनको मौरी पालन कार्यक्रम भण्डारामा कृत्रिम प्रविधिबाट मौरीका रानो उत्पादन हुँदै यो वर्ष 1260 रानो वितरण गरिँदै हालसम्म 95 किसानलाई 512 रानो वितरण। र यो वर्षको माध्यमिक शिक्षा परीक्षा एसईमा 5 थरमा 1 निजी र 5 सरकारी विद्यालयको नतिजा 0, फिदिमको कालिका मावि, फाल्गुनन्दको सारताप मनरत्न, मिक्लाजुङका हान्द्रोङ चन्द्रोदय र माउन्ट कञ्चन बोर्डिङ सहित फालेलुङको सरस्वती माविका कुनै पनि विद्यार्थीले ग्रेड पाउन सकेन।
0: नमस्कार।

0: बीएपीएस गोर्खाली रेडियोको खबर बुलेटिनमा यहाँलाई स्वागत छ। सरकारले पूर्व गृहमन्त्री सुदन गुरुङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा छानबिन गर्न समिति गठन गरेको छ। मन्त्री परिषदको वैशाख 28 गतेको बैठकले उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शुभकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युत मणि नेउपाने सदस्य रहेको समिति गठन गरेको हो। प्रधानमन्त्री पालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार समितिलाई प्रतिनिधि सभा सदस्य समेत रहेका पूर्व गृहमन्त्री गुरुङका सम्बन्धमा सार्वजनिक रूपमा उठेका विषयमा सत्य तथ्य अध्ययन तथा छानबिन गरी सरकार समक्ष राय सुझाव सहित 15 दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ। संघीय संसदका दुवै सदनबाट नीति तथा कार्यक्रम पारित भएको छ। प्रतिपक्षी दलको विरोधका बीच प्रतिनिधि सभाबाट नीति तथा कार्यक्रम पारित भएको हो। बैठकमा नीति कार्यक्रमका विभिन्न बुँदामा संशोधनको सूचना राखेका 35 र दलीय आधारमा 41 सांसदले छलफलमा भाग लिएका छन्। छलफलपछि अर्थमन्त्री सोनिया वाग्लेले सांसदले उठाएका प्रश्नका जवाब दिएपछि सर्वसम्मतिले पारित गरिएको छ।
1: संयुक्त बैठकमा गर्नुभएको संशोधनमा उल्लेखित आर्थिक वर्ष 2083-84 नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई निर्णायर्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने आवाज सुनिएन। तसर्थ सम्माननीय राष्ट्रपतिले 2083 वैशाख 28 गते सोमबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आर्थिक वर्ष 2083-84 नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु।
0: नीति कार्यक्रम पारित गर्ने बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बोल्ने क्रममा विपक्षी चार दलले सदन बहिष्कार गरेका थिए। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यशोदा फुड्स प्रालीले उत्पादन गरेका दुई ब्रान्डलाई तत्काल बजारबाट फिर्ता गर्न आदेश दिएको छ। 100 ग्रामको करेन्ट नुडल्स र 50 ग्रामको लाली चाउचाउलाई बजारबाट फिर्ता गर्न आदेश दिइएको हो। दुवै खाद्य पदार्थमा सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्ड अनुरूप एक्सट्राक्टेड फ्याटको एसिड भ्यालु नपाइएको विभागले जनाएको छ। त्यस्तै एसियन बिस्कुट एन्ड कन्फेक्सनरी प्राली दुहबी सुनसरीले उत्पादन गरेको ज्याकन्याक क्रेकर्स बिस्कुट पनि गुणस्तरहीन पाइएपछि फिर्ता गर्न आदेश दिएको छ। सम्पत्ति छानबिन आयोगले 2062-81 चैत मसान्तसम्म सार्वजनिक पदमा बसेकालाई सम्पत्ति विवरण बुझाउन सूचना निकालेको छ।
2: यो अवधिका प्रधानमन्त्री, मन्त्री, सांसद, संवैधानिक निकायका प्रमुख, उच्च पदस्थ सरकारी कर्मचारी, सुरक्षा अधिकारी, नेपाल राष्ट्र बैंकका अधिकारी लगायतले सम्पत्ति विवरण बुझाउनुपर्नेछ। उनीहरूले आफूसँगै परिवारको नाममा रहेको स्वदेश विदेशको सम्पत्ति विवरण दिनुपर्नेछ। यो अवधिका प्रदेश प्रमुख, मुख्यमन्त्रीदेखि प्रदेश सभाका सांसद र पदाधिकारीसँगै जिल्ला विकास समिति, जिल्ला समन्वय समितिका पदाधिकारी, स्थानीय तह प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षले पनि सम्पत्ति विवरण बुझाउनुपर्नेछ। पूर्व न्यायाधीशसँगै महान्यायाधिवक्ता र प्रदेश मुख्य न्यायाधिवक्ताले पनि सम्पत्ति विवरण बुझाउनुपर्नेछ। निजामतीतर्फ राजपत्राङ्कित द्वितीय श्रेणी र त्यसभन्दा माथिका अधिकारीको सम्पत्ति छानबिन हुनेछ। नेपाली दूतावास र कूटनीतिक नियोगका प्रमुख र कर्मचारीको सम्पत्ति पनि छानबिन हुनेछ। राष्ट्र बैंक र सरकारी बैंक तथा वित्त संस्थाका उच्च पदस्थ सहित सरकारबाट अनुदान पाएका विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी सँगै उच्च कर्मचारी पनि सम्पत्ति छानबिनको दायरामा छन्। राष्ट्रपति र उपराष्ट्रपतिको पद भने छानबिनमा पर्नेको सूचीमा छैन, तर राष्ट्रपति, उपराष्ट्रपति कार्यालयका सल्लाहकार, स्वकीय सचिव, निजी सचिव र अरू पदाधिकारीको सम्पत्ति छानबिन हुनेछ।
0: कैलाश मानसरोवर दर्शनका लागि आएका भारतीय तीर्थयात्री हुम्लाको सिमकोट पुगेका छन्। सिमकोट नामका हिलसा नाका हुँदै आएका 25 भारतीय तीर्थयात्रीलाई सिडिओ टेक कुमार रेग्मी लगायतले विमानस्थलमा स्वागत गर्नुभयो। यस वर्ष हुम्ला हुँदै करिब 11,000 भारतीय कैलाश मानसरोवर दर्शनको लागि आउने अपेक्षा गरिएको छ। गत वर्ष 7,000 भक्तजनले कैलाश मानसरोवरको दर्शन गरेका थिए। तेस्रो ई स्पोर्ट्स राष्ट्रिय प्रतियोगिता असारको पहिलो साता हुने भएको छ। ई स्पोर्ट्स सङ्घ नेपालले प्रतियोगिता असार 5 गते हुने घोषणा गरेको हो। तेस्रो संस्करणको प्रतियोगितामा फ्री फायर, पब्जी मोबाइल र ई फुटबल गरी 3 खेल विधा समावेश छन्। प्रतियोगिता

सबैलाई म मरी मरी बाँचेको हेर्न मन रहेछ। मायाको थैलीमा विश्वास नअटेको हेर, धोको समग्रमा सबैको एउटै त होला, धोको समग्रमा सबैको एउटै त होला। चाहना पुर्याउँदैछु मेरो लास आज।

जति भोग्नु थियो लेखनमा भोगे अब सकिन, जति थाम्नु थियो जीवनमा थामे अब सकिन। धोको समग्रमा सबैको एउटै त होला, धोको समग्रमा सबैको एउटै त होला। ढुकढुकी बिसाउँदैछु मेरो लाज आज हेर्छ।

मेरो सम्झना कसैको बरेलीमा फुलेछ भने, मेरो सम्झना कसैको बरेलीमा फुलेछ भने, मेरो वचनले कसैको जिन्दगी दुखेछ भने, धोको समग्रमा सबैको एउटै त होला, जीवन अडाउँदैछु मेरो लास आज हेर, मेरो लास

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: आज अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदैछ। दिगो विकास, सामाजिक समावेशिता र परिवारको सशक्त भूमिकामा केन्द्रित रहेर विश्वका विभिन्न मुलुकमा दिवस मनाइन्छ। यसै अवसरमा संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालयमा आगामी दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलनको तयारी स्वरूप दिगो विकासका लागि नीतिगत समाधानबारे विशेष छलफल हुँदैछ। महासभाले सन् 1989 अन्तर्राष्ट्रिय परिवार वर्ष घोषणा गरेको थियो। त्यसपछि सन् 1993 पारित प्रस्ताव अनुसार हरेक वर्ष मे 15 अन्तर्राष्ट्रिय परिवार दिवसका रूपमा मनाउने निर्णय भएको हो। यो दिवस सन् 1994 औपचारिक रूपमा विश्वभर मनाउन थालिएको हो। अन्तर्राष्ट्रिय परिवार दिवसले परिवारसँग सम्बन्धित सामाजिक, आर्थिक तथा जनसाङ्ख्यिक प्रक्रियाबारे चेतना अभिवृद्धि गर्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ। मेची महाकाली राष्ट्रिय उद्धार यात्रा अन्तर्गत कोशी प्रदेशबाट 48 उद्धार गरिएको छ। मानव सेवा आश्रम तथा आनी छोइङ डुल्मा फाउन्डेसनले संयुक्त रूपमा सञ्चालन गरेको अभियानमा 36 पुरुष र 12 महिलाको उद्धार गरिएको हो। मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले उनीहरूलाई मानव सेवा आश्रमका विभिन्न शाखामा सुरक्षित संरक्षणका लागि पठाइएको बताउनुभयो। उद्धार अभियान एजेट 22 सञ्चालन हुनेछ। अर्थमन्त्री डाक्टर सुवर्णी बुवागले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि सांसदले उठाएका जायज सुझाव र चासोलाई बजेट मार्फत सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
4: प्रतिनिधि सभा बैठकमा प्रतिपक्षी दलहरूको विरोधका बीच प्रधानमन्त्रीका तर्फबाट जवाफ दिँदै अर्थमन्त्री डाक्टर वाग्लेले मुलुकबाट भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्नुपर्ने जनअपेक्षालाई सरकारले उच्च प्राथमिकता दिएको बताउनुभयो। छलफलका क्रममा सांसदहरूले उठाएका सीमा विवादको कूटनीतिक समाधान, वैदेशिक रोजगारी व्यवस्थापन, आधुनिक कृषि प्रणाली जस्ता विषयहरू मननयोग्य रहेको उहाँको भनाइ थियो।
5: संशोधनकर्ता मान्य सांसदज्यूहरूले उठाउनुभएका धेरै विषयहरूलाई पनि हामीले रिगरका साथ टिपोर्ट गरेका छौँ। यो सबैको सम्बोधन अहिले नभए पनि म केही रेकग्नाइज गर्न चाहन्छु। वैदेशिक सीमा विवाद कूटनीतिका माध्यमबाट समाधान गर्नुपर्ने भन्ने बारे संशोधनकर्ता मान्य सांसद गणेश सिंह ठगुन्नाको विषयमा हामीले टिङ्कर को बाटोमा यसपालि उल्लेख्य बजेट हाल्ने तयारी छ। नेपाली सेनाबाट पनि त्यो आग्रह भइरहेको हिसाबले त्यसलाई सकारात्मक रूपले लिनेछौँ। परराष्ट्र मन्त्रालयलाई वैदेशिक सहायता परिचालन गर्ने एनआरएन डेभलपमेन्ट फन्ड विकासका वैकल्पिक स्रोतहरूको समुचित परिचालन गर्ने भन्ने मान्य सांसद अर्जुन कार्कीको संशोधनलाई पनि हामीले सकारात्मक रूपमा लिएका छौँ। एनआरएन तथा नेपाली डायस्पोराको ज्ञान, सिप, पुँजी सबैलाई हामीले चाहिँ सम्बोधन गर्ने नै छौँ।
4: अर्थमन्त्री वाग्लेले सहकारी समस्या समाधान, लैङ्गिक हिंसा न्यूनीकरण, जाजरकोट भूकम्पपछिको पुनर्निर्माण, उखु किसानका समस्या र वन्यजन्तुबाट हुने कृषि क्षति नियन्त्रण जस्ता विषयमा सरकार संवेदनशील रहेको बताउनुभयो। हिमाली छुर्पीको ब्रान्डिङदेखि साइबर स्पेसका लागि स्पष्ट नीति ल्याउने सम्मका विषयमा आएका सुझावलाई सरकारले सकारात्मक रूपमा लिएको अर्थमन्त्री वाग्लेको भनाइ थियो।
5: संघीयताको विषयमा, वैदेशिक रोजगारीको विषयमा, कृषि क्षेत्रको व्यवसायीकरणको विषयमा, भूमिहीन दलित सुकुम्बासी को दिगो व्यवस्थापनको विषय, आदिवासी जनजाति मौलिक ज्ञान, यसबारे नदी सभ्यतासँग जोडेर हामीले आदिवासी कल्चरलाई प्रमोट गर्ने भनेर नीति कार्यक्रममा पनि लेखेका छौँ। दैलेखको पेट्रोलियम, कर्णाली क्षेत्रको लागि विशेष बजेटका कुराहरू, अपाङ्गता भएका व्यक्तिहरूलाई विद्यालय शिक्षादेखि संरचनाहरू चाहिँ अपाङ्गता मैत्री हुनुपर्ने जुन सुझाव, संशोधन इत्यादि छन्। ऋण उद्योगहरूको विषय, बाल पोषण भत्तालाई बढाउन आवश्यक जस्ता कुराहरू, उखु किसानको समस्या, वन्यजन्तुबाट कृषि उपज को नष्ट हुने भएकोले त्यसको नियन्त्रण, बाँदर र बँदेलका विषयहरू पनि प्रशस्त यहाँ आएका छन्। जाजरकोट भूकम्पको विषय, क्षेत्रीय तनावका कारण अत्यधिक मूल्य वृद्धिबाट गरिब एवं आम समुदायको जीविकोपार्जनमा परेको असर लगायत लोकतन्त्र र समावेशी विकासलाई आत्मसात गर्ने गरी चाहिँ औद्योगिक सुरक्षाका कुराहरू, हिमालयन छुर्पीको ब्रान्डिङदेखि लिएर ट्रेड युनियनको विषय लगायत, अन्तमा साइबर स्पेसको सम्बन्धमा पनि स्पष्ट नीति आउनुपर्ने जुन प्रतिपक्षी दलका मान्य सांसदहरूले मेहनत गरेर संशोधन राख्नुभएको छ, यसको यथेष्ट सुनवाई हुनेछ। साधन स्रोतको सीमाभित्र रहेर हामी यसलाई सम्बोधन पनि गर्नेछौँ।
4: उहाँले नीति तथा कार्यक्रम कार्यान्वयनका लागि सबै राजनीतिक दलहरूसँग रचनात्मक सहकार्यको अपिल समेत गर्नुभएको छ।
3: तेस्रो ई स्पोर्ट्स राष्ट्रिय प्रतियोगिता असारको पहिलो साता हुने भएको छ। ई स्पोर्ट्स सङ्घ नेपालले प्रतियोगिता असार 5 हुने घोषणा गरेको हो। तेस्रो संस्करणको प्रतियोगितामा फ्री फायर, पब्जी मोबाइल र ई फुटबल गरी 3 खेल विधा समावेश छन्। प्रतियोगिताका छनौट खेलहरू अनलाइन र फाइनल खेल ल्यान्ड इभेन्टको रूपमा सञ्चालन गरिने प्रतियोगिताका संयोजक प्रकाश घरतीले जानकारी दिनुभयो। प्रतियोगिता अन्तर्गत ई फुटबलमा व्यक्तिगत तथा फ्री फायर र पब्जी मोबाइल टिमको रूपमा समावेश हुन सकिने बोर्ड सदस्य समेत रहेका संयोजक घरतीले जानकारी दिनुभयो। अहिलेसम्मका खबर यति नै। नमस्कार, महेन्द्र।
1: यो BFBS कुलकर्ण रेडियो हो।

0: लुम्बिनी निर्माण व्यवसाय संघले निर्माण सामग्री तथा इन्धनमा भएको मूल्य वृद्धिका कारण निर्माण क्षेत्र गम्भीर समस्यामा परेको जनाएको छ। संघका अध्यक्ष रमेश बेलवासीले लागत अत्यधिक बढेकाले निर्माण क्षेत्र नराम्ररी प्रभावित भएको बताउनुभयो। डिजल, बिटुमिन, फलाम, सिमेन्ट, ढुवानी खर्च तथा श्रमिक पारिश्रमिकमा निरन्तर वृद्धि भइरहेकाले पुरानै दरमा आयोजना निर्माण गर्न नसकिने उहाँले बताउनुभयो। अध्यक्ष बेलवासीले निर्माण क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष लाखौं नागरिक आबद्ध रहेकाले मूल्य वृद्धिको असर समग्र अर्थतन्त्रमा समेत परेको उल्लेख गर्नुभयो। समयमै मूल्य समायोजन नभए विकास आयोजना प्रभावित हुने र निर्माण नै ठप्प हुने परिस्थिति सृजना भएकोले ब्याङ्क ग्यारेन्टी, बिमा, धरोडी तथा पेस्की सम्बन्धी व्यवस्थामा सहजीकरण गर्न सरकारसँग अनुरोध गर्नुभयो। सरकारको नीति तथा कार्यक्रममाथि संसदमा पर्याप्त सफल नभएको विपक्षी दलको सांसदको गुनासोका बीच कतिपय सांसदले धेरै बहस भएको दावी गरेका छन्। बिहान 11 राति 11 12 घण्टामा छलफल सकिएको भन्दै रासोपाका सागर ढकालले संसदीय अभ्यास भन्दैमा बेलायतको हुबहु फोटोकपी नै गर्नुपर्छ भन्ने नभएको दावी गर्नुभयो। प्रधानमन्त्री बालेन्द्र शाह नीति तथा कार्यक्रमका लागि संसदमा नआउनुलाई सामान्य मान्न उहाँले सुझाव दिनुभयो। यस्तै सिंहदरबारबाट राति घर फर्किने क्रममा स्वतन्त्र सांसद महावीर पुन थकित सुनिनुभयो।
1: कुरा सुन्नु पाइयो, कोहीले के भन्नुहुन्छ, कोहीले के भन्नुहुन्छ, एकदम रमाइलो भयो। बिहानदेखि 11 हेर्नुहोस् त, अहिलेसम्म हामीलाई खाजा पनि खान पाइएन। खाजा त भयो पो खाने त्यहाँ त। हिजो चाहिँ पढाइ भएन, हिजो चाहिँ राम्रो पढाइ भएन, आज त राम्रो पढाइ भयो। नीति तथा कार्यक्रम पनि अब पास भयो र 11 कुरा सुन्दाखेरि त कहाँ सबै बस्छ र दिमागमा बस्दैन। म चाहिँ पक्का एकदम राम्रो विद्यार्थी छु हजुर, एक मिनट पनि क्लास छोड्दैन, एक दिन पनि क्लास छोड्ने छैन।
0: तर कङ्ग्रेसका अभिषेक प्रताप शाह, नेकपाका युवराज दुलाल लगायतले नीति तथा कार्यक्रममा पर्याप्त सफल नभएको टिप्पणी गर्नुभएको छ। पूर्ववर्ती सरकारका अर्थमन्त्री डाक्टर रामेश्वर खनालले समसामयिक विषयमा विचार राख्दा रासोपा कार्यकर्ताबाट गाली खानु परेको गुनासो गर्नुभएको छ। पूर्व सचिव समेत रहेका खनालले समसामयिक विषयमा स्वतन्त्र व्यक्तिले विचार व्यक्त गर्दा जथाभावी गाली गर्न तम्सिने जत्ता किन पाल्नु पर्यो भन्दै प्रश्न गर्नुभएको छ। तर रासोपामा केही असल चरित्रवान व्यक्ति पनि भएकाले जनताको अद्भुत विश्वास देखेको खनालको भनाइ छ। अरिङ्गाल जत्ता खडा गरेर अपार बहुमतको शासन चलाउने प्रयत्न यसअघि भएको हामी सबैलाई स्मरण छ भन्दै उहाँले यस्तो प्रयत्न ठिक होइन भन्नुभएको छ। त्यसरी केही समय चल्ने भए पनि त्यसपछि मानिस निराश हुने भएकाले व्यक्तिगत गाली गलोजमा उत्रिने जत्थालाई निरस्त्र गर्न खनालले आग्रह गर्नुभएको छ। तनहुँको बन्दीपुर अस्पताललाई 40 लाख रुपियाँ बराबरका अत्याधुनिक स्वास्थ्य उपकरण सहयोग गरिएको छ। लायन्स क्लब अफ चितवन, चौतारी र लोयल ट्रेडर्सले प्रयोगशालामा चाहिने आधुनिक मसिन उपलब्ध गराएका हुन्। चौतारीका अध्यक्ष दीपक बस्नेत:
2: फाइदा हुने भनेको क्यान्सरमा भिटामिन टेस्टहरू, थाइरोइडहरू यस्ता टेस्टहरू र अर्को मिसिन पनि हामीले पिटिआर मिसिन। अब चाहिँ यो स्थानीयहरू चाहिँ यहाँबाट पोखरा भरतपुर जाने चाहिँ अबको लागि चाहिँ पक्कै पनि त्यो हदसम्मको चाहिँ बन्द भएको जस्तो मलाई लाग्छ।
0: अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर अनिल गिरीका अनुसार लायन्स क्लब अफ चितवन चौतारीले करिब 20 लाख रुपियाँ बराबरका 2 मसिन सहयोग गरेको हो, जसमा क्लिया मसिन र पिटिआइएनआर मसिन छन्। क्लिया मसिन मार्फत थाइरोइड, भिटामिन डी, भिटामिन बी12, पाटेघरको क्यान्सर परीक्षण, प्रोस्टेट क्यान्सर परीक्षण लगायत हर्मोन सम्बन्धी परीक्षण गर्न सकिनेछ। त्यस्तै पिटिआइएनआर मसिन रगत जम्ने क्षमता परीक्षण, मुटुरोगी तथा सर्प वा अरिङ्गाले टोकेका बिरामीको परीक्षणमा उपयोगी हुनेछ। त्यस्तै भरतपुर चितवन लोयल ट्रेडर्सले पनि करिब 20 लाख रुपियाँ बराबरका उपकरण उपलब्ध गराएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीले वस्तु तथा सेवाको मूल्य सूची राख्न आग्रह गरेको छ।
3: सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले विज्ञप्ति जारी गर्दै जिल्लामा सञ्चालित दैनिक उपभोग्य वस्तु, फलफूल तथा तरकारी लगायत बिक्रीका लागि राखिएका सामग्रीमा मूल्य सूची अनिवार्य राख्न सम्बन्धित सबैमा आग्रह गरेको हो। खाद्यान्न, माछा तथा मासु, फलफूल तथा तरकारी, दूध तथा दूधजन्य वस्तु, बिउ बिजन तथा कृषि सामग्री, औषधि, भाँडा, फेन्सी तथा कपडा, कस्मेटिक, ब्युटी पार्लर, पूजा सामग्री, स्टेसनरी लगायतमा मूल्य सूची राख्न भनिएको छ। वस्तु बिक्री वितरण गर्ने ठाउँमा स्पष्ट देखिने र बुझिने गरी मूल्य सूची राख्न कार्यालयले अनुरोध गरेको हो। सूचना विपरीतका गतिविधि पाइए उपभोक्ता संरक्षण ऐन 2075 तथा उपभोक्ता संरक्षण नियमावली 2076 बमोजिम कार्यवाही गरिने जिल्ला प्रशासन कार्यालय कास्कीले चेतावनी दिएको छ।
0: नमस्कार।
4: यो PFBS गोरखा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहलाई राजीनामा दिन सुझाव दिनुभएको छ। नीति तथा कार्यक्रमलाई लिएर न्यूनतम कर्तव्य समेत पूरा नगरेको भन्दै साम्पाङले राजीनामाको सुझाव दिनुभएको हो। सार्वभौम सदनलाई अपमान गरेको, राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गर्दा विषयमा निस्केको, जनताको प्रश्नको उत्तर नदिएको भन्दै साम्पाङले लोकतन्त्रको सम्मानका लागि पनि प्रधानमन्त्रीले पद त्याग्नुपर्ने बताउनुभयो। अध्यादेशको सहारा लिएर शासन चलाउन खोज्ने प्रधानमन्त्रीले अभिभावकीय भूमिका नखेलेको भन्दै उहाँले दुखी जनतालाई बेघर बनाएर न्यूनतम जिम्मेवारी समेत पूरा नगरेको आरोप लगाउनु भएको छ। प्रधानमन्त्रीले नजिकै कार्यालयबाट संसदको प्रत्यक्ष प्रसारण हेर्ने तर उपस्थित नहुने जस्ता चारवटा कारण देखाउँदै प्रश्न गर्नुभएको छ। आज अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदैछ। दिगो विकास, सामाजिक समावेशिता र परिवारको सशक्त भूमिकामा केन्द्रित रहेर विश्वका विभिन्न मुलुकमा दिवस स्मरण गरिन्छ। यसै अवसरमा संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालयमा आगामी दोस्रो विश्व सामाजिक विकास सम्मेलनको तयारी स्वरूप दिगो विकासका लागि नीतिगत समाधानबारे विशेष छलफल हुँदैछ। महासभाले 1999 अन्तर्राष्ट्रिय परिवार वर्ष घोषणा गरेको थियो। त्यसपछि सन् 1993 पारित प्रस्ताव अनुसार हरेक वर्ष मे 15 अन्तर्राष्ट्रिय परिवार दिवसका रूपमा मनाउने निर्णय भएको हो। यो दिवस सन् 1994 औपचारिक रूपमा विश्वभर मनाउन थालिएको हो। अन्तर्राष्ट्रिय परिवार दिवसले परिवारसँग सम्बन्धित सामाजिक, आर्थिक तथा जनसाङ्ख्यिक प्रक्रियाबारे चेतना अभिवृद्धि गर्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम बाग्लेले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि सांसदले उठाएका जायज सुझाव र चासोलाई बजेट मार्फत सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
4: प्रतिनिधि सभा बैठकमा प्रतिपक्षी दलहरूको विरोधका बीच प्रधानमन्त्रीका तर्फबाट जवाफ दिँदै अर्थमन्त्री डाक्टर वाग्लेले मुलुकबाट भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्नुपर्ने जनअपेक्षालाई सरकारले उच्च प्राथमिकता दिएको बताउनुभयो। छलफलका क्रममा सांसदहरूले उठाएका सीमा विवादको कूटनीतिक समाधान, वैदेशिक रोजगारी व्यवस्थापन, आधुनिक कृषि प्रणाली जस्ता विषयहरू मनन योग्य रहेको उहाँको भनाइ थियो।
5: संशोधनकर्ता मान्य सांसदज्यूहरूले उठाउनुभएका धेरै विषयहरूलाई पनि हामीले रिगरका साथ टिपोर्ट गरेका छौँ। यो सबैको सम्बोधन अहिले नभए पनि म केही रेकग्नाइज गर्न चाहन्छु। वैदेशिक सीमा विवाद कूटनीतिका माध्यमबाट समाधान गर्नुपर्ने भन्ने बारे संशोधनकर्ता मान्य सांसद गणेश सिंह ठगुन्नाको विषयमा हामीले टिङ्कर को बाटोमा यसपालि उल्लेख्य बजेट हाल्ने तयारी छ। नेपाली सेनाबाट पनि त्यो आग्रह भइरहेको हिसाबले त्यसलाई सकारात्मक रूपले लिनेछौँ। परराष्ट्र मन्त्रालयलाई वैदेशिक सहायता परिचालन गर्ने एनआरएन डेभलपमेन्ट फन्ड विकासका वैकल्पिक स्रोतहरूको समुचित परिचालन गर्ने भन्ने मान्य सांसद अर्जुन कार्कीको संशोधनलाई पनि हामीले सकारात्मक रूपमा लिएका छौँ। एनआरएन तथा नेपाली डायस्पोराको ज्ञान, सिप, पुँजी सबैलाई हामीले चाहिँ सम्बोधन गर्ने नै छौँ।
4: अर्थमन्त्री वाग्लेले सहकारी समस्या समाधान, लैङ्गिक हिंसा न्यूनीकरण, जाजरकोट भूकम्प पछिको पुनर्निर्माण, उखु किसानका समस्या र वन्य जन्तुबाट हुने कृषि क्षति नियन्त्रण जस्ता विषयमा सरकार संवेदनशील रहेको बताउनुभयो। हिमाली छुर्पीको ब्रान्डिङदेखि साइबर स्पेसका लागि स्पष्ट नीति ल्याउने सम्मका विषयमा आएका सुझावलाई सरकारले सकारात्मक रूपमा लिएको अर्थमन्त्री वाग्लेको भनाइ थियो।
5: संघीयताको विषयमा, वैदेशिक रोजगारीको विषयमा, कृषि क्षेत्रको व्यवसायीकरणको विषयमा, भूमिहीन दलित सुकुम्बासी को दिगो व्यवस्थापनको विषय, आदिवासी जनजाति मौलिक ज्ञान, यसबारे नदी सभ्यतासँग जोडेर हामीले आदिवासी कल्चरलाई प्रमोट गर्ने भनेर नीति कार्यक्रममा पनि लेखेका छौँ। दैलेखको पेट्रोलियम, कर्णाली क्षेत्रको लागि विशेष बजेटका कुराहरू, अपाङ्गत भएका व्यक्तिहरूलाई विद्यालय शिक्षादेखि संरचनाहरू चाहिँ अपाङ्गता मैत्री हुनुपर्ने जुन सुझाव संशोधन इत्यादि छन्। ऋण उद्योगहरूको विषय, बाल पोषण भत्तालाई बढाउन आवश्यक जस्ता कुराहरू, उखु किसानको समस्या, वन्य जन्तुबाट कृषि उपज को नष्ट हुने भएकोले त्यसको नियन्त्रण, बाँदर र बँदेलका विषयहरू पनि प्रशस्त यहाँ आएका छन्। जाजरकोट भूकम्पको विषय, क्षेत्रीय तनावका कारण अत्यधिक मूल्य वृद्धिबाट गरिब एवं आम समुदायको जीविकोपार्जनमा परेको असर लगायत लोकतन्त्र र समावेशी विकासलाई आत्मसात गर्ने गरी चाहिँ औद्योगिक सुरक्षाका कुराहरू, हिमालयन छुर्पीको ब्रान्डिङदेखि लिएर ट्रेड युनियनको विषय लगायत, अन्तमा साइबर स्पेसको सम्बन्धमा पनि स्पष्ट नीति आउनुपर्ने जुन प्रतिपक्षी दलका मान्य सांसदहरूले मेहनत गरेर संशोधन राख्नु भएको छ।
3: संघीय संसदका दुवै सदनबाट नीति कार्यक्रम पारित भएको छ। मेची महाकाली राष्ट्रिय उद्धार यात्रा अन्तर्गत कोशी प्रदेशबाट 48 जनाको उद्धार गरिएको छ। मानव सेवा आश्रम तथा अनि स्वयं डुल्मा फाउन्डेसनले संयुक्त रूपमा सञ्चालन गरेको अभियानमा 36 जना पुरुष र 12 जना महिलाको उद्धार गरिएको हो। मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले उनीहरूलाई मानव सेवा आश्रमका विभिन्न शाखामा सुरक्षित संरक्षणका लागि पठाइएको बताउनुभयो। अभियान 22 गतेसम्म चल्नेछ। खबर यति नै। नमस्कार।

0: आगामी 6 महिनाका लागि मौसम पूर्वानुमान सार्वजनिक भएको छ। आगामी जुनदेखि अगस्त महिनासम्मका लागि प्रकाशित प्रतिवेदनमा औसतभन्दा आधाले कम पानी पर्ने प्रक्षेपण गरिएको छ। मौसम विभागले आगामी 6 महिनाका लागि विस्तृत प्रतिवेदन निकालेको छ। कर्णाली, लुम्बिनी, मधेस र कोशी प्रदेशका कतिपय ठाउँमा अघिल्लो वर्षभन्दा 65% कम पानी पर्ने प्रतिवेदन प्रकाशित भएको छ। औसतमा कम पानी पर्दा बाढी ल्याउने वर्षाका कारण बाढी र पहिरो आउन सक्ने तथा तापक्रम पनि अत्यधिक बढ्न सक्ने आकलन गरिएको छ। पूर्ववर्ती सरकारका अर्थमन्त्री डाक्टर रामेश्वर खनालले समसामयिक विषयमा विचार राख्दा रासुपा कार्यकर्ताबाट गाली खानु परेको गुनासो गर्नुभएको छ। पूर्व सचिव समेत रहेका खनालले समसामयिक विषयमा स्वतन्त्र व्यक्तिले विचार व्यक्त गर्दा जथाभावी गाली गर्न तम्सिने जत्था किन पाल्नु पर्यो भन्दै प्रश्न गर्नुभएको छ। तर रासुपामा केही असल चरित्रवान व्यक्ति पनि भएकाले जनताको अद्भुत विश्वास देखेको खनालको भनाइ छ। अरिङ्गल जत्था खडा गरेर अपार बहुमतको शासन चलाउने प्रयत्न यसअघि भएको हामी सबैलाई स्मरण छ भन्दै उहाँले यस्तो प्रयत्न ठिक होइन भन्नुभएको छ। त्यसरी केही समय चल्ने भए पनि त्यसपछि मानिस निराश हुने भएकाले व्यक्तिगत गाली गलौजमा उत्रिने जत्थालाई निरस्त्र गर्न खनालले आग्रह गर्नुभएको छ। लुम्बिनी निर्माण व्यवसाय सङ्घले निर्माण सामग्री तथा इन्धनमा भएको मूल्य वृद्धिका कारण निर्माण क्षेत्र गम्भीर समस्यामा परेको जनाएको छ। सङ्घका अध्यक्ष रमेश बेलवासीले लागत अत्यधिक बढेकाले निर्माण क्षेत्र नराम्ररी प्रभावित भएको बताउनुभयो। डिजल, बिटुमिन, फलाम, सिमेन्ट, ढुवानी खर्च तथा श्रमिक पारिश्रमिकमा निरन्तर वृद्धि भइरहेकाले पुरानी दरमा आयोजना निर्माण गर्न नसकिने उहाँले बताउनुभयो। अध्यक्ष बेलवासीले निर्माण क्षेत्रमा प्रत्यक्ष तथा प्रत्यक्ष रूपमा लाखौँ नागरिक आबद्ध रहेकाले मूल्य वृद्धिको असर समग्र अर्थतन्त्रमा समेत परेको उल्लेख गर्नुभयो। सङ्घीय संसदका दुवै सदनबाट नीति तथा कार्यक्रम पारित भएको छ। प्रतिपक्षी दलको विरोधका बीच कार्यक्रम पारित भएको हो। बैठकमा नीति कार्यक्रमका विभिन्न मुद्दामा संशोधनको सूचना राखेका 35 र दलीय आधारमा 41 सांसदले छलफलमा भाग लिएका छन्। छलफलपछि सभामुखले निर्णायता प्रस्तुत गरेपछि नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ। सभामुख डिपी अर्याल
1: हुन्न भन्ने आवाज सुनिएन, तसर्थ सम्माननीय राष्ट्रपतिले 2083 वैशाख 28 गते सोमबार सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आर्थिक वर्ष 2083-84 नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु।
0: अवरोधबीच अर्थमन्त्री डाक्टर सोनी बाग्लेले जवाब दिन थालेपछि विपक्षी चार दलले सदन बहिष्कार गरेका थिए। मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले अहिले केही बेरमा विश्वासको मत लिँदै हुनुहुन्छ। जनमत पार्टीले मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि यादवले विश्वासको मत लिन लाग्नु भएको छ। 107 सदस्य मधेस प्रदेशसभामा हाल 101 प्रदेशसभा सदस्य छन्। विश्वासको मत पाउनका लागि 54 प्रदेशसभा सदस्यको समर्थनको आवश्यकता रहेकोमा कङ्ग्रेस, जसपा, नेकपा लगायत दलको बहुमत छ। नवलपुर कावासुती नगरपालिका एक लोकाहा स्याउलीमा एउटा भाले गैंडा मृत फेला परेको छ। स्थानीय भीमबहादुर दर्जीको मकैबारीमा आज बिहान गैंडा मृत फेला परेको डिभिजन वन कार्यालय नवलपुरका प्रमुख विष्णु प्रसाद अधिकारीले बताउनुभयो। उहाँका अनुसार वयस्क गैंडा मरेको हो। खाग र खुर सुरक्षित राखिएको छ। शरीरमा चोटपटक नदेखिएकाले गैंडाको मृत्युको कारण खुल्न सकेको छैन। भारतमा सुन आयातमा लगाइएको नयाँ नियम लागू भएको छ। विदेश व्यापार महानिर्देशनालयले आयात कम गर्न प्रति इजाजत पत्र अधिकतम 1 क्विन्टल सुन आयात गर्न दिइने बनाएको जनाएको छ। अवस्थित निर्यातकर्ताहरूमा पनि नयाँ नियम लगाइएको छ। तेल किन्ने विदेशी पैसा सुनमा खर्च नहुने नीति अनुसार नियम लगाइएको छ। प्रधानमन्त्री मोदीले पनि केही अपील गर्नुभएको छ।
2: हमें पेट्रोल डीजल का उपयोग कम करना होगा। शहरों में जहां मेट्रो है वहां हम तय करें कि हम मेट्रो का ही उपयोग करेंगे। ज्यादा से ज्यादा मेट्रो में ही जाएंगे। अगर कार में ही जाना जरूरी है तो फिर कार पुल करने का प्रयास करें। साथियों, हमने कोरोना के समय में वर्क फ्रॉम होम की, ऑनलाइन मीटिंग्स की, आज समय की मांग ऐसी है कि उन व्यवस्थाओं को हम फिर से शुरू करें।
0: हालै भारतले सुन र चाँदीमा आयात शुल्क 6% बढाएर 15% पुर्याएको छ। तेस्रो ई स्पोर्ट्स राष्ट्रिय प्रतियोगिता असारको पहिलो साता हुने भएको छ। ई स्पोर्ट्स सङ्घ नेपालले प्रतियोगिता असार 5 गते हुने घोषणा गरेको हो। तेस्रो संस्करणको प्रतियोगितामा फ्री फायर, पब्जी मोबाइल र ई फुटबल हुनेछन्। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
3: BFBS, Gorkha.

0: રેડિયો સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: जेएनजी आन्दोलनका 25 जना प्रतिनिधिले संयुक्त वक्तव्य प्रकाशित गर्दै सरकारले बोलाएको संविधान बहस सम्बन्धी छलफलमा सहभागी नहुने जानकारी गराएका छन्। सुकुम्बासीमाथि भइरहेका दमन रोक्नुपर्ने लगायत माग राखेर उनीहरूले आज बोलाएको छलफलमा सहभागी नहुने जनाएका छन्। भदौ 23 र 24 पीडितको हितमा ठोस काम भदौ 23 र 24 भएका आन्दोलनको क्रममा पीडितको हितमा ठोस काम नभएसम्म तथा पक्राउ परिकारिया नभएसम्म छलफलमा सहभागी नहुने उनीहरूको भनाइ छ। तनुजा पाण्डे, रक्षा बम, अमृता वन, प्रज्वल विक्रम राणा, माजिद अन्सारी लगायत 25 जनाले मङ्सिरमा भएको 10 मध्ये सम्झौता कार्यान्वयनको माग राखेका छन्। स्वतन्त्र विज्ञ, जेएनजी र युवासहित सहभागी हुने संविधान संशोधन सुझाव आयोग गठन गर्नुपर्नेमा एकलौटी रूपमा बहसपत्र कार्यदल बनाई अपारदर्शी काम भएको भन्दै उनीहरूले असन्तुष्टि जनाएका छन्। अभियन्ताहरूले जेएनजी विद्रोह, 46 साल, 62, 63 सालका आन्दोलन, मधेस आन्दोलन, थरुहट आन्दोलन लगायतका आन्दोलनको जाँचबुझ र छानबिन आयोगका प्रतिवेदन सार्वजनिक र कार्यान्वयन गर्न पनि भनेका छन्। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहलाई राजीनामा दिन सुझाव दिनुभएको छ। नीति तथा कार्यक्रमलाई लिएर न्यूनतम कर्तव्य समेत पूरा नगरेको भन्दै साम्पाङले राजीनामाको सुझाव दिनुभएको हो। सार्वभौम सदनलाई अपमान गरेको, राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गर्दा बिचैमा निस्केको, जनताको प्रश्नको उत्तर नदिएको भन्दै साम्पाङले लोकतन्त्रको सम्मानका लागि पनि प्रधानमन्त्रीले पद त्याग्नुपर्ने बताउनुभयो। अध्यादेशको सहारा लिएर शासन चलाउन खोज्ने प्रधानमन्त्रीले अभिभावकीय भूमिका नखेलेको भन्दै उहाँले दुःखी जनतालाई बेघर बनाएर न्यूनतम जिम्मेवारी समेत पूरा नगरेको आरोप लगाउनु भएको छ। प्रधानमन्त्रीले नजिकै कार्यालयबाट संसदको प्रत्यक्ष प्रसारण हेर्ने तर उपस्थित नहुने जस्ता 4 कारण देखाउँदै प्रश्न समेत गर्नुभएको छ। पोखरामा विश्व ब्याङ्कको लगानीमा एसियाली मापदण्डको सडक निर्माण गरिएको छ। पोखराको सिसुवादेखि खोदिएसम्म 34 करोड लागतमा 4 किलोमिटर सडक बनेपछि कास्की, तनहुँ र लमजुङको पूर्वी भागका नागरिकलाई सहज भएको छ। पोखराबाट कृष्ण दवाडीको रिपोर्ट।
4: यो सडक नालीसहित 15 मिटर डबल लेन, 7 मिटर सपोर्ट बाटो, 1.5 मिटर साइकल ट्र्याक र 2.5 मिटर फुट ट्र्याक रहेको छ। शहरी शासकीय तथा पूर्वाधार आयोजनाका आयोजना प्रमुख इन्जिनियर नवीन गौतम,
5: यस सडकको दुवैतर्फ 1.5 मिटरको साइकल लेन रहेको छ, फुटपाथ दुवैतर्फ 1.5 मिटरको फुटपाथ रहेको छ।
4: पोखरालाई काठमाडौँसम्म जोड्ने पृथ्वी राजमार्ग बन्नु अघि नै यो सडकको ट्र्याक खोलिएको थियो। विगतमा यही सडक हुँदै काठमाडौँ आउने जाने हुन्थ्यो। शुरूआतमा स्थानीयको श्रमदानले बनेको बाटो अहिले दात्री निकायको सहयोगमा अन्तर्राष्ट्रिय स्तरको बनेपछि स्थानीय खुसी भएको पोखरा खुदीका फणिन्द्रा ढकाल बताउनु।
6: पकोट देउरालीको जनताहरूले पनि यहाँ श्रमदान गरेर सामान्य हिँड्ने बाटो बनाउनु भयो। त्यसपछि 22-23 सालतिर अलिकति चाक्लो बनाउने क्रम भयो। अहिले विगत वर्षमा स्थानीय जनताहरूसँग पैसा उठाएर आफ्नो घर कति हातको छ त्यसको आधारमा पैसा उठाएर निर्माण गरिएको थियो र त्यसबाट पनि सामान्यतया चाहिँ राम्रै भएको थियो। अहिले झन् यो विश्व ब्याङ्कको सहयोग र नेपाल सरकारको प्रयासमा र पोखरा महानगरपालिका र पोखरा वडा नम्बर 30 को प्रयास र सबैको सहयोगमा चाहिँ यो अत्याधुनिक एसियाली मापदण्डको अन्तर्राष्ट्रिय मापदण्डको बाटो बनिरहेको छ।
4: यो सडक कास्कीको रूपा गाउँपालिकाको लाइफ लाइन समेत हो। यो सडकबाट पूर्वी कास्की र छिमेकी जिल्ला लमजुङ र तनहुँका नागरिक समेत लाभान्वित हुन्छन्। रूपा गाउँपालिका अध्यक्ष नवराज ओझाले ऐतिहासिक सडकको थप खण्ड समेत स्तरोन्नति गरी तनहुँसम्म जोड्नुपर्ने बताउनुहुन्छ।
7: मेरो कुरा चाहिँ के छ भने तीनटा जिल्ला जोडिन्छ, यहाँबाट जाँदा कास्की, तनहुँ, लमजुङ जोडिन्छ। यो ऐतिहासिक बाटो चाहिँ वर्ल्ड ब्याङ्कले फेरि थपेर चाहिँ यो काम पूरा गर्नेछ भन्ने मैले।
3: नेपालमा गएको वर्ष प्रेस स्वतन्त्रता हननका 97 घटना भएका पाइएको छ। फ्रिडम फोरमले निकालेको वार्षिक प्रतिवेदनमा 20 संस्थाका 145 जना सञ्चारकर्मी प्रभावित भएका जनाएको छ। गएको वर्ष देशभर 68 प्रेस स्वतन्त्रता हननका घटना भएका थिए। पत्रकारलाई ज्यान मार्ने धम्कीसम्म आउने गरेको प्रतिवेदनमा उल्लेख छ। पीडितमध्ये आधाभन्दा धेरै अनलाइन सञ्चार माध्यमका पत्रकार छन्। सो संस्थाले विद्युतीय कारोबार ऐन जस्ता समय सान्दर्भिक नरहेका कानून लगाएर पत्रकारलाई तर्साइएको उल्लेख गरेको छ। खास गरी चुनाव जस्ता ठूला राजनीतिक गतिविधिका बेला सञ्चारकर्मीलाई नियमको कसीमा धेरै बाँधिएको तथा निगरानी बढी गरेको पाइएको पनि फोरमले उल्लेख गरेको छ। फ्रिडम फोरमले कोभिड महामारीपछि सुस्थ बनेको सञ्चार उद्योगमा कार्यरत श्रमिकका लागि मानवाधिकार आयोगले पनि ध्यान दिन आग्रह गरेको छ। र काठमाडौँमा आज सुन चाँदीको मूल्य घटेको छ। सुन तोलामा 4,000 र चाँदी 355 रुपियाँले घटेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सरकारले अत्यावश्यक बाहेक अन्य अवस्थामा कुनै पनि किसिमका नयाँ सामग्री खरिद नगर्न निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, सरकारी निकाय र सबै प्रदेशमा परिपत्र पठाउँदै निर्देशन दिएको हो। मन्त्री परिषदको कार्यालयले अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न, मौजुदा औजार, उपकरण, फर्निचर र सवारी साधनलाई चालु अवस्थामा राखी सार्वजनिक खर्च जोगाउन अनुरोध गरेको छ। सरकारको नीति तथा कार्यक्रममाथि संसदमा पर्याप्त सफल नभएको विपक्षी दलको सांसदको गुनासोका बीच कतिपय सांसदले धेरै बहस भएको दावी गरेका छन्। बिहान 11 राति 11 बजेसम्म 12 घण्टामा छलफल सकिएको भन्दै रासोपाका सागर ढकालले संसदीय अभ्यास भन्दैमा अन्तर्राष्ट्रिय अभ्यास हुबहु फोटोकपी नै गर्नुपर्छ भन्ने नभएको दावी गर्नुभयो। प्रधानमन्त्री बालेन्द्र शाह नीति तथा कार्यक्रमका लागि संसदमा नआउनुलाई सामान्य मान्न उहाँले सुझाव दिनुभयो। यस्तै सिंहदरबारबाट राति घर फर्किने क्रममा स्वतन्त्र सांसद महावीर पुन थकित सुनिनुभयो।
1: हिजो चाहिँ पढाइ भएन, हिजो चाहिँ राम्रो पढाइ भएन, आज त राम्रो पढाइ भयो, नीति तथा कार्यक्रम पनि अब पास भयो। 11 कुरा सुन्दाखेरि त कहाँ सबै बस्छ र दिमागमा बस्दैन। म चाहिँ पक्का एकदम राम्रो विद्यार्थी छु हजुर, एक मिनट पनि क्लास छोड्दैन, एक दिन पनि क्लास छोड्ने छैन।
0: तर कंग्रेसका अभिषेक प्रताप शाह, नेकपाका युवराज दुलाल लगायतले नीति तथा कार्यक्रममा पर्याप्त सफल नभएको टिप्पणी गर्नुभएको छ। पूर्ववर्ती सरकारका अर्थमन्त्री डाक्टर रामेश्वर खनालले समसामयिक विषयमा विचार राख्दा रासोपा कार्यकर्ताबाट गाली खानु परेको गुनासो गर्नुभएको छ। पूर्व सचिव समेत रहेका खनालले समसामयिक विषयमा स्वतन्त्र व्यक्तिले विचार व्यक्त गर्दा जथाभावी गाली गर्न तम्सिने जत्था किन पाल्नु पर्यो भन्दै प्रश्न गर्नुभएको छ। तर रासोपामा केही असल चरित्रवान व्यक्ति पनि भएकाले जनताको अद्भुत विश्वास देखेको खनालको भनाइ छ। अरिङ्गल जत्था खडा गरेर अपार बहुमतको शासन चलाउने प्रयत्न यसअघि भएको हामी सबैलाई स्मरण छ भन्दै उहाँले यस्तो प्रयत्न ठिक होइन भन्नुभएको छ। त्यसरी केही समय चल्ने भए पनि त्यसपछि मानिस निराश हुने भएकाले व्यक्तिगत गाली गलोजमा उत्रिने जत्थालाई निरस्त्र गर्न खनालले आग्रह गर्नुभएको छ। कालीगण्डकी करिडोर अर्थात् बेनी जोमसम्म कोरला सडक आयोजना अन्तर्गत 5 पुल निर्माणका लागि 96.80 करोड स्रोतको सहमति प्राप्त भएको छ। मालडुङ्गा बेनी र बेनी जोमसम सडक खण्डमा पक्की पुल निर्माणका लागि अर्थ मन्त्रालयले स्रोत सहमति दिएको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो। पर्वत म्याग्दी जोड्ने कालीगण्डकी नदी, म्याग्दीको रूपसे झरना, थासाङ 2 थापाखोलाको बेलीबीच भएको ठाउँमा पुल बनाउन स्रोत सहमति भएको हो। 5 पुल निर्माणका लागि 1 महिनाभित्रै ठेक्का प्रक्रियामा लगिने प्रमुख शर्माले उल्लेख गर्नुभयो। उत्तर दक्षिण जोड्ने कोरला सडक आयोजना अन्तर्गत हालसम्म 15 पक्की पुल निर्माण सम्पन्न भइसकेको आयोजनाले जनाएको छ। भारतमा सुन आयातमा लगाइएको नयाँ नियम लागू भएको छ। विदेश व्यापार महानिर्देशनालयले आयात कम गर्न प्रति इजाजत पत्र अधिकतम 1 क्विन्टल सुन आयात गर्न दिइने बताएको जनाएको छ। निर्यातकर्ताहरूमा पनि नयाँ नियम लगाइएको छ। तेल किन्ने विदेशी पैसा सुनमा खर्च नहुने नीतिअनुसार नियम लगाइएको छ। प्रधानमन्त्री मोदीले पनि केही अपिल गर्नुभएको छ।
2: हमें पेट्रोल डीजल का उपयोग कम करना होगा। शहरों में जहां मेट्रो है वहां हम तय करें कि हम मेट्रो का ही उपयोग करेंगे, ज्यादा से ज्यादा मेट्रो में ही जाएंगे। अगर कार में ही जाना जरूरी है तो फिर कार पुल करने का प्रयास करें। साथियों, हमने कोरोना के समय में वर्क फ्रॉम होम की, ऑनलाइन मीटिंग्स की, आज समय की मांग ऐसी है कि उन व्यवस्थाओं को हम फिर से शुरू करें।
0: हाले भारतले सुन र चाँदीमा आयात शुल्क 6% बढाएर 15% पुर्याइदिएको छ। तेस्रो ई स्पोर्ट्स राष्ट्रिय प्रतियोगिता असारको पहिलो सत्ता हुने भएको छ। ई स्पोर्ट्स संघ नेपालले प्रतियोगिता असार 5 हुने घोषणा गरेको हो। तेस्रो संस्करणको प्रतियोगितामा फ्री फायर, पब्जी मोबाइल र ई फुटबल गरी 3 खेल विधा समावेश छन्। प्रतियोगिताका छनौट खेल, अनलाइन र फाइनल खेल ल्यान्ड इभेन्टको रूपमा सञ्चालन गरिने संयोजक प्रकाश खर्तीले जानकारी दिनुभयो। प्रतियोगिता अन्तर्गत ई फुटबलमा व्यक्तिगत तथा फ्री फायर र पब्जी मोबाइलमा टिमको रूपमा समावेश हुन सकिनेछ। तेस्रो संस्करणको प्रतियोगितामा खेलाडी र टिम गरी 5,000 बढी सहभागी हुने ई स्पोर्ट्स संघ इशानले जनाएको छ। र आगामी 6 महिनाका लागि मौसम पूर्वानुमान सार्वजनिक भएको छ। आगामी जुन महिनादेखि अगस्त महिनासम्मका लागि प्रकाशित प्रतिवेदनमा औसतभन्दा आधाले कम पानी पर्ने प्रक्षेपण छ। खबर यति नै। नमस्कार, म महेन्द्र।
3: यो बीएफबीएस गोरखा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङ्दम्बेले पूर्व गृहमन्त्री सुदन गुरुङमाथि उठेका आरोपबारे गठित छानबिन समितिले निष्पक्ष काम गर्न खबरदारी गर्नुभएको छ। सरकारको अनुसन्धान समितिबारे प्रतिक्रिया दिँदै आङ्दम्बेले समितिको उद्देश्य सत्य तथ्य बाहिर ल्याउने हुनुपर्ने उल्लेख गर्नुभयो। आरोपित व्यक्तिलाई उन्मुक्ति दिने उद्देश्यले मात्र काम गर्न नहुने उहाँको भनाइ छ। पूर्व गृहमन्त्री गुरुङ विवादित व्यवसायी दीपक भट्टसँगको आर्थिक तथा सेयर लगानी सम्बन्धका विषय सार्वजनिक भएपछि विवादमा तानिनु भएको थियो। विवादका बीच गुरुङले गत वैशाख 9 गते नैतिक जिम्मेवारी स्वीकार गर्दै गृहमन्त्री पदबाट राजीनामा दिनुभएको थियो। गएको एक दिनमा देशभर भएका सवारी दुर्घटनामा 126 जना घाइते भएका छन्। 5 जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयले देशभरको एकीकृत तथ्याङ्क सार्वजनिक गर्दै गएको एक दिनमा मधेसमा सबभन्दा धेरै 42 जना घाइते भएका जनाएको छ। यो अवधिमा गण्डकी प्रदेशमा भने कसैको मृत्यु भएको छैन भने घाइतेको संख्या 0 छ। अन्य सबै प्रदेशमा दुर्घटना भएका छन्। पोखरामा विश्व ब्याङ्कको लगानीमा एसियाली मापदण्डको सडक निर्माण गरिएको छ। पोखराको सिसुवादेखि खुदीसम्म 34 करोड लागतमा 4 किलोमिटर सडक बनेपछि कास्की तनहुँ र लमजुङको पूर्वी भागका नागरिकलाई सहज भएको छ। पोखराबाट कृष्ण दवाडीको रिपोर्ट।
4: यो सडक नालीसहित 15 मिटर डबल लेन, 7 मिटर सपोर्ट बाटो, 1.5 मिटर साइकल ट्र्याक र 2.5 मिटर फुट ट्र्याक रहेको छ। शहरी शासकीय तथा पूर्वाधार आयोजनाका आयोजना प्रमुख इन्जिनियर नवीन गौतम। पोखरालाई काठमाडौँसम्म जोड्ने पृथ्वी राजमार्ग बन्नु अघि नै यो सडकको ट्र्याक खोलिएको थियो। विगतमा यही सडक हुँदै काठमाडौँ आउने जाने हुन्थ्यो। सुरुवातमा स्थानीयको श्रमदानले बनेको बाटो अहिले दात्री निकायको सहयोगमा अन्तर्राष्ट्रिय स्तरको बनेपछि स्थानीय खुसी भएको पोखरा खुदीका फणिन्द्रराज ढकाल
5: बताउनु। त्यसपछि 22-23 सालतिर अलिकति चाक्लो बनाउने क्रम भयो। अहिले विगत वर्षमा स्थानीय जनताहरूसँग पैसा उठाएर आफ्नो घर कति हातको छ त्यसको आधारमा पैसा उठाएर निर्माण गरिएको थियो। तर त्यसबाट पनि सामान्यतया चाहिँ राम्रै भएको थियो। अहिले झन् यो विश्व ब्याङ्कको सहयोग र नेपाल सरकारको प्रयासमा र पोखरा महानगरपालिका र पोखरा बुढानगर चिजको प्रयास र सबैको सहयोगमा चाहिँ यो अत्याधुनिक एसियाली मापदण्डको अन्तर्राष्ट्रिय मापदण्डको बाटो बनिरहेको छ।
4: यो सडक कास्कीको रूपा गाउँपालिकाको लाइफ लाइन समेत हो। यो सडकबाट पूर्वी कास्की र छिमेकी जिल्ला लमजुङ र तनहुँका नागरिक समेत लाभान्वित हुन्छन्। रूपा गाउँपालिका अध्यक्ष नवराज ओझाले ऐतिहासिक सडकको थप खण्ड समेत स्तरोन्नति गरी तनहुँसम्म जोड्नुपर्ने बताउनुहुन्छ।
6: मेरो कुरा चाहिँ के छ भने तीनटा जिल्ला जोडिन्छ, यहाँबाट जाँदा कास्की तनहुँ लमजुङ जोडिन्छ। यो ऐतिहासिक बाटो चाहिँ वर्ल्ड ब्याङ्कले फेरि थपेर चाहिँ यो काम पूरा गर्नेछ भन्ने मैले।
3: आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारको बजेट खर्च वार्षिक विनियोजनको 60% पुगेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार बितेका 10 महिनामा 11 खर्ब 73 अर्ब 52 करोड रुपियाँ बजेट खर्च भएको छ। चालु आर्थिक वर्षका लागि सरकारले 19 खर्ब 64 अर्ब 11 करोड बराबरको बजेट ल्याएको थियो। हालसम्म वार्षिक विनियोजनको 59.75% खर्च भएको छ। वैशाख मसान्तसम्ममा सरकारको आमदानी वार्षिक लक्ष्यको 66%मा खुम्चिएको छ। यो वर्ष 53 अर्ब 44 करोड 69 लाख वैदेशिक अनुदान लिने लक्ष्य राखेको सरकारले हालसम्म सो लक्ष्यको 33.28% मात्र पाएको छ। तनहुँको बन्दीपुर अस्पताललाई 40 लाख रुपियाँ बराबरका अत्याधुनिक स्वास्थ्य उपकरण सहयोग गरिएको छ। लायन्स क्लब अफ चितवन चौतारी र लोयल ट्रेडर्सले प्रयोगशालामा चाहिने आधुनिक मसिन उपलब्ध गराएका हुन्। चौतारीका अध्यक्ष दीपक बस्नेत।
7: फाइदा हुने भनेको क्यान्सर माप, भिटामिन टेस्टहरू, थाइरोइडहरू यस्ता टेस्टहरू र अर्को मिसिन पनि हामीले पिटिआर मिसिन। अब चाहिँ यो स्थानीयहरू चाहिँ यहाँबाट पोखरा भरतपुर जाने चाहिँ अबको लागि चाहिँ पक्कै पनि त्यो हदसम्मको चाहिँ बन्द भएको जस्तो मलाई लाग्छ।
3: राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई अमेरिकाबाट तेल किन्न तथा इरानलाई हतियार नबेच्न मनाएको बताउनु भएको छ। फोक्स न्युजसँग कुरा गर्दै ट्रम्पले इरान युद्ध अन्त्यका लागि चिनिया समकक्ष शी जिनपिङले सहयोग गर्ने वाचा गरेको बताउनुभयो।
8: प्रेसिडेन्ट शी वुड लाइक टु सी अ डील म्यान एन्ड हि डिड अफर, हि सेड इफ आई क्यान बी अफ एनी हेल्प एट ऑल आई वुड लाइक टु बी अफ हेल्प।
3: तर बीबीसीका चीन संवाददाता स्टेफेन म्याकडोनल्डका अनुसार चीनसँग अमेरिकाले ठोस सहमति गरेको देखिएको छैन.
2: I think wanting the straits open, that's something the Chinese government has long said anyway. The problem is, how do you achieve it? Now, Beijing has long said there needs to be a complete, comprehensive ceasefire.
3: Namaskar.
0: Yo, BFBS, Gorkha Radio.

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: जेएनजी आन्दोलनका 25 जना प्रतिनिधिले संविधान संशोधनबारे सरकारले बोलाएको बहस बहिष्कार गर्ने भएका छन्।
4: सुकुम्बासीमाथि भइरहेका दमन रोक्नुपर्ने लगायत माग राखेर उनीहरूले आज बोलाएको छलफलमा सहभागी नहुने जनाएका छन्। भदौ 23 र 24 भएका आन्दोलनको क्रममा पीड़ितको हितमा ठोस काम नभएसम्म तथा पक्राउ परेका यहाँ नभएसम्म छलफलमा सहभागी नहुने उनीहरूको भनाइ छ। तनुजा पाण्डे, रक्षा बम, अमृता बन, प्रज्वल विक्रम राणा, माजिद अन्सारी लगायत 25 जनाले मङ्सिरमा भएको 10 मध्ये सम्झौता कार्यान्वयनको माग राखेका छन्। स्वतन्त्र विज्ञ, जेएनजी र युवासहित सहभागी हुने संविधान संशोधन सुझाव आयोग गठन गर्नुपर्नेमा एकलौटी रूपमा बहसपत्र कार्यदल बनाई अपारदर्शी काम भएको भन्दै उनीहरूले असन्तुष्टि जनाएका छन्। अभियन्ताहरूले जेएनजी विद्रोह, 46 साल, 62-63 सालका आन्दोलन, मधेस आन्दोलन, थरुहट आन्दोलन लगायतका आन्दोलनको जाँचबुझ र छानबिन आयोगका प्रतिवेदन सार्वजनिक र कार्यान्वयन गर्न पनि भनेका छन्।
3: आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारको बजेट खर्च वार्षिक विनियोजनको 60% पुगेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार बितेका 10 महिनामा 11 खर्ब 73 अर्ब 52 करोड़ रूपियाँ बजेट खर्च भएको छ। चालू आर्थिक वर्षका लागि सरकारले 19 खर्ब 64 अर्ब 11 करोड़ बराबरको बजेट ल्याएको थियो। हालसम्म वार्षिक विनियोजनको 59.75% खर्च भएको छ। वैशाख मसान्तसम्ममा सरकारको आमदानी वार्षिक लक्ष्यको 66% खुम्चिएको छ। यो वर्ष 53.44 करोड़ 69 लाख वैदेशिक अनुदान लिने लक्ष्य राखेको सरकारले हालसम्म सो लक्ष्यको 33.28% मात्रै पाएको छ। काँग्रेस संसदीय दलका नेता भीष्मराज आङदम्बेले पूर्व गृहमन्त्री सुदन गुरूङमाथि उठेका आरोपबारे गठित छानबिन समितिले निष्पक्ष काम गर्न खबरदारी गर्नुभएको छ। सरकारको अनुसन्धान समितिबारे प्रतिक्रिया दिँदै आङदम्बेले समितिको उद्देश्य सत्य तथ्य बाहिर ल्याउने हुनुपर्ने उल्लेख गर्नुभयो। आरोपित व्यक्तिलाई उन्मुक्ति दिने उद्देश्यले मात्रै काम गर्न नहुने उहाँको भनाई छ। पूर्व गृहमन्त्री गुरूङ विवादित व्यवसायी दीपक भट्टसँगको आर्थिक तथा शेयर लगानी सम्बन्धका विषय सार्वजनिक भएपछि विवादमा तानिनु भएको थियो। विवादका बीच गुरूङले गत वैशाख 9 गते नैतिक जिम्मेवारी स्वीकार गर्दै गृहमन्त्री पदबाट राजीनामा दिनुभएको थियो। गएको एक दिनमा देशभर भएका सवारी दुर्घटनामा 126 जना घाइते भएका छन्। 5 जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयले मुलुकभरको एकीकृत तथ्याङ्क सार्वजनिक गर्दै गएको एक दिनमा मधेस सबैभन्दा धेरै 42 जना घाइते भएको जनाएको छ। यो अवधिमा गण्डकी प्रदेशमा भने कसैको मृत्यु भएको छैन भने घाइतेको संख्या 0 छ। अरू सबै प्रदेशमा दुर्घटना भएका छन्। सरकारले अति आवश्यक बाहेक अरू अवस्थामा कुनै किसिमका नयाँ सामग्री खरिद नगर्न निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, सरकारी निकाय र सबै प्रदेशमा परिपत्र पठाउँदै निर्देशन दिएको हो। मन्त्री परिषदको कार्यालयले अति आवश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न मौजुदा औजार, उपकरण, फर्निचर र सवारी साधनहरूलाई चालू अवस्थामा राखी सार्वजनिक खर्च जोगाउन अनुरोध गरेको छ। नेपालमा गएको प्रेस स्वतन्त्रता हननका 97 वटा घटना भएको पाइएको छ।
4: फ्रिडम फोरमले निकालेको वार्षिक प्रतिवेदनमा 20 संस्थाका 145 जना सञ्चारकर्मी प्रभावित भएका जनाएको छ। गएको वर्ष देशभर 68 वटा प्रेस स्वतन्त्रता हननका घटना भएका थिए। पत्रकारलाई ज्यान मार्ने धम्कीसम्म आउने गरेको प्रतिवेदनमा उल्लेख छ। पीडित मध्ये आधाभन्दा धेरै अनलाइन सञ्चार माध्यमका पत्रकार छन्। सो संस्थाले विद्युतीय कारोबार ऐन जस्ता समय सान्दर्भिक नरहेका कानून लगाएर पत्रकारलाई तर्साइएको उल्लेख गरेको छ। खास गरी चुनाव जस्ता ठूला राजनीतिक गतिविधिका बेला संचारकर्मीलाई नियमको कसीमा धेरै बाँधिएको तथा निगरानी बढी गरेको पाइएको पनि फोरमले उल्लेख गरेको छ। फ्रिडम फोरमले कोभिड महामारीपछि सुस्त बनेको संचार उद्योगमा कार्यरत श्रमिकका लागि मानवाधिकार आयोगले पनि ध्यान दिन आग्रह गरेको छ।
3: राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई अमेरिकाबाट तेल किन्न तथा इरानलाई हतियार नबेच्ने मनाएको बताउनु भएको छ। फोक्स न्यूजसँग कुरा गर्दै ट्रम्पले इरान युद्ध अन्त्यका लागि चिनिया समकक्षी सी जिनपिङले सहयोग गर्ने वाचा गरेको बताउनुभयो।
5: President Xi would like to see a deal, man. And he did offer, he said, if I can be of any help at all, I would like to be of help. Anybody that buys that much oil has obviously got some kind of a relationship with him. But he said, I would love to be a help. If I could be of any help whatsoever, he'd like to see the Hormuz Strait open.
3: आगामी छ महिनाका लागि मौसम पूर्वानुमान सार्वजनिक भएको छ. आगामी जुनदेखि अगस्त महिनासम्मका लागि प्रकाशित प्रतिवेदनमा औसत भन्दा आधाले कम पानी पर्ने प्रक्षेपण गरिएको छ. अहिलेसम्मका खबर यति नै. नमस्कार, म अनुसा.
1: यो बीएफबीएस गोर्खा रेडियो हो.

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો
0: ગોરખા રેડિયો.
3: चितवनको इच्छा कामना ए कुलबाङमा जंगलबाट ल्याएको विषालु च्याउ खाँदा एक बालकको मृत्यु भएको छ भने दुईजना गम्भीर बिरामी परेका छन्। भरतपुर अस्पतालमा उपचाररत बालबालिकामा बान्ता र पाखालाका लक्षण देखिएको चिकित्सकले बताएका छन्। विषालु च्याउ खाँदा कक्षा दुईमा पढ्ने नमुना चेपाङको निधन भएको हो। कक्षा पाँचमा पढ्ने मणिता र कक्षा तीनमा पढ्ने सजन चेपाङको भरतपुर अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ। उनीहरूका बुबा आमाको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ। अध्ययन अनुसार नेपालमा 1291 प्रजातिका जंगली च्याउ पाइन्छन्। तीमध्ये 100 भन्दा बढ़ी विषालु च्याउ छन्। मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादव विश्वासको मत लिनबाट पछि हट्नु भएको छ। सत्ता गठबन्धनभित्रको असन्तुष्टि र फ्लोर क्रसको जोखिमपछि यादवले जेठ 1 गतेको सट्टा जेठ 8 गते विश्वासको मत लिने तयारी गरेको नेपाली कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले जानकारी दिनुभयो। गत वैशाख 21 गते जनमतले मधेस सरकारबाट समर्थन फिर्ता लिएका थिए। त्यसपछि सरकारको सिफारिशमा मुख्यमन्त्रीलाई विश्वासको मत लिन गत प्रदेश प्रमुखको आह्वानमा प्रदेशसभाको सातौं बैठक बोलाइएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहलाई राजीनामा दिन सुझाव दिनुभएको छ। नीति तथा कार्यक्रमलाई लिएर न्यूनतम कर्तव्य समेत पूरा नगरेको भन्दै साम्पाङले राजीनामाको सुझाव दिनुभएको हो। सार्वभौम सदनलाई अपमान गरेको, राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गर्दा अभिचय मानिसकिएको, जनताको प्रश्नको उत्तर नदिएको भन्दै साम्पाङले लोकतन्त्रको सम्मानका लागि पनि प्रधानमन्त्रीले पद त्याग्नुपर्ने बताउनुभयो। अध्यादेशको सहारा लिएर शासन चलाउन खोज्ने प्रधानमन्त्रीले अभिभावक के भूमिका नखेलेको भन्दै उहाँले दुखी जनतालाई बेघर बनाएर न्यूनतम जिम्मेवारी समेत पूरा नगरेको आरोप लगाउनु भएको छ। प्रधानमन्त्रीले नजिकै कार्यालयबाट संसदको प्रत्यक्ष प्रसारण हेर्ने तर उपस्थित नहुने जस्ता चारवटा कारण देखाउँदै प्रश्न गर्नुभएको छ। सुदूरपश्चिमको डोटीमा दलित समुदायले आफ्नै समुदायमा सीमित परम्परागत धार्मिक तथा सांस्कृतिक अभ्यास तोड्न थालेका छन्। उनीहरूले ब्राह्मण पुरोहित मार्फत विवाह व्रतबन्ध र पूजापाठ लगायतका कार्यहरू गर्न थालेका छन्। यसले जातीय विभेद न्यूनीकरणमा समेत ठूलो टेवा पुर्याएको देखिएको छ। थप विवरण सहित नेपालगंजबाट दिलबहादुर केसी।
4: दिपाल सिलगढी नगरपालिका चारका प्रताप विकले आफ्नो छोराको व्रतबन्ध ब्राह्मण गणेश पन्तबाट गराउनु भयो। यस्तै शिखर नगरपालिका एकका प्रेम विकले पनि आफ्नो छोराको व्रतबन्ध बुवाको 84 लागबत्ती पनि पुरोहित पन्तबाटै गराउनु भयो।
5: हामीले हाम्रो समुदायमा अहिलेसम्म नभएको कार्यहरू गर्दाखेरि अरू समुदायका मान्छेहरूले पनि हामी हिन्दू र हामीले गर्दा केही फरक पर्दैन भन्ने खालको सन्देश जाओस् भन्ने पनि एउटा हाम्रो चाहना हो।
4: पछिल्लो समय दलित समुदायका परिवारले यसरी नै पहिलो पटक व्रतबन्ध पूजापाठ राशी पूजा विवाह काजक्रिया लगायतका संस्कार ब्राह्मण पुरोहितबाट विधिपूर्वक गराउन थालेपछि सामाजिक समानता र समावेशी अभ्यासको नयाँ सन्देश जान थालेको छ। धर्मशास्त्र र कानूनले सबै मानिसलाई समान रूपले हेर्ने भएकाले जातका आधारमा विभेदहरू गर्न नहुने रहेछ भन्ने कुरा पण्डितहरूले पनि बुझ्न थालेका छन्। गणेश पण्डित
6: अधिकारको लागि कानून र धर्मशास्त्रमा टेकेर आउनु भएको छ। हामीलाई मानव पछाडि सम्झेका छैन, हजुरले मानव सम्झेर आउनु भएको छ। हजुरप्रति कृतज्ञता छौँ, भावुक छौँ भनेर सबै एकदम बोल्न नसक्ने अवस्थामा छन्, भावुक भएका छन्, सबै धार्मिक लाइनमा लागिरहेका छन्।
4: नेपालको संविधानले जातीय विभेद अन्त्य गर्दै समानताको अधिकार सुनिश्चित गरेको छ। यस्ता अभ्यासले समाजमा रहेको जातीय विभेदको दूरी कम गर्न र सामाजिक एकता मजबुत बनाउन टेवा पुग्ने विश्वास गरिएको छ।
3: कालीगण्डकी करिडोर अर्थात बेनी जोमसोङ कोरेला सड़क आयोजना अन्तर्गत पाँच पुल निर्माणका लागि 96.80 करोड़ स्रोतको सहमति प्राप्त भएको छ। मालडुङ्गा बेनी र बेनी जोमसोङ सड़क खण्डमा पक्की पुल निर्माणका लागि अर्थ मन्त्रालयले स्रोत सहमति दिएको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो। राष्ट्रिय खेलकुद परिषद राखेपले अखिल नेपाल फुटबल संघ एन्फा नेतृत्वमाथि लगाएको निलम्बन फुकुवा गरेको छ। एन्फा महासचिव सहितको पदाधिकारीले शुक्रबार आज शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेललाई लगायतलाई भेटेर छलफल गरेपछि निलम्बन फुकुवा गर्ने सहमति भएको हो। एन्फा प्रवक्ता सुरेश शाहले निलम्बन फुकुवा भएको पुष्टि गर्नुभएको छ। एन्फाले अब फिफालाई जानकारी गराउने जनाएको छ। यसअघि राखेपले पटक पटक दिएको निर्देशना पालना नगरेको भन्दै गत 11 चैतमा खेलकुद विकास ऐन 2077 दफा 29 दुईलाई टेकेर एन्फा नेतृत्वमाथि निलम्बन गर्ने निर्णय गरेको थियो। टिपोटी स्पोर्ट्स एकेडेमीको आयोजनामा भोलिदेखि दुई दिने 3-on-3 फुटबल क्लिनिक एण्ड च्याम्पियनशीप शुरू हुँदैछ। नेपालमा पहिलो पटक हुन लागेको प्रतियोगितामा अण्डर 14 र अण्डर 16 उमेर समूहका 32 टोली सहभागी हुनेछन्। जापानका चर्चित खेलाड़ी यासुहिरो नेवेटाले क्लिनिक सञ्चालन गर्नुहुनेछ।
2: BFBS, Gorkha Radio Home.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो
0: गोर्खा रेडियो
3: राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखा परीक्षकको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन पेश गरिएको छ। राष्ट्रपति भवनमा आज आयोजित विशेष कार्यक्रममा राष्ट्रपति समक्ष महालेखा परीक्षक तोएम रायाले प्रतिवेदन पेश गर्नुभएको हो। त्यस अवसरमा राष्ट्रपति पौडेलले बढ़दो बेरोजगारीप्रति चिन्ता व्यक्त गर्दै सार्वजनिक निकायलाई आर्थिक अनुशासन पारदर्शिता र जवाफदेहिता कायम गर्न आग्रह गर्नुभएको छ।
4: दिशातर्फ अग्रसर हुनु सार्वजनिक निकायका पदाधिकारीहरू अझ बढी जवाफदेही हुनुपर्ने देख्दछु। अनियमित रूपमा हुने सरकारी खर्चलाई निरुत्साहित गरी आर्थिक अनुशासन कायम भएमा मुलुकमा दिगो शान्ति सुशासन विकास र समृद्धिको युवा पुस्ताको आकांक्षा पूरा हुने मैले विश्वास लिएको छु। यस प्रतिवेदनमा उठान भएका विषयवस्तुले सम्बन्धित निकाय र सरकारवालाहरूलाई अझ बढी जवाफदेहिताबोध गराउनेछ।
3: यसैबीच महालेखा परीक्षकको प्रतिवेदन अनुसार मुलुकको कुल बेरोजु 88.9 करोड़ 11 लाख रूपियाँ पुगेको छ। संघीय प्रदेश स्थानीय तह तथा विभिन्न संस्थामा बेरोजु बढ़दै गएको प्रतिवेदनमा उल्लेख गरिएको छ। संघीय सरकारी कार्यालयतर्फ 53.48 करोड़ 77 लाख, प्रदेश सरकारी कार्यालयतर्फ 5.22 करोड़ 87 लाख, पालिकातर्फ 19.4 करोड़ 77 लाख तथा समिति एवं अरू संस्थातर्फ 10.32 करोड़ 70 लाख रुपियाँ छ। मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादव विश्वासको मत लिनबाट पछि हट्नु भएको छ। सत्ता गठबन्धनभित्रको असन्तुष्टि र फ्लोर क्रसको जोखिमपछि यादवले आजको सट्टा जेठ 8 गते विश्वासको मत लिने तयारी गरेको नेपाली कांग्रेसका प्रमुख सचेतक कुमरकान्त झाले जानकारी दिनुभयो। गत वैशाख 21 गते जनमतले मधेस सरकारबाट समर्थन फिर्ता लिएका थिए। यसअघि सरकारको सिफारिशमा मुख्यमन्त्रीलाई विश्वासको मत लिन गत प्रदेश प्रमुखको आह्वानमा प्रदेश सभाको 7 औं बैठक बोलाइएको छ। पोखरामा विश्व बैंकको लगानीमा एसियाली मापदण्डको सड़क निर्माण गरिएको छ। पोखराको सिसुवादेखि खुदीसम्म 34 करोड़ लागतमा 4 किलोमिटर सड़क बनेपछि कास्की तनहुँ र लमजुङको पूर्वी भागका नागरिकलाई सहज भएको छ। पोखराबाट कृष्ण धवाड़ीको रिपोर्ट।
5: यो सड़क नाली सहित 15 मिटर डबल लेन, 7 मिटर सपोर्ट बाटो, 1.5 मिटर साइकल ट्र्याक र 2.5 मिटर फुट ट्र्याक रहेको छ। शहरी शासकीय तथा पूर्वाधार आयोजनाका आयोजना प्रमुख इन्जिनियर नवीन गौतम।
6: यस सड़कको दुवैतर्फ 1.5 मिटरको साइकल लेन रहेको छ, फुटपाथ दुवैतर्फ 1.5 मिटरको फुटपाथ रहेको छ।
5: पोखरालाई काठमाडौँसम्म जोड्ने पृथ्वी राजमार्ग बन्नु अघि नै यो सड़कको ट्र्याक खोलिएको थियो। विगतमा यही सड़क हुँदै काठमाडौँ आउने जाने हुन्थ्यो। शुरूआतमा स्थानीयको श्रमदानले बनेको बाटो अहिले दात्री निकायको सहयोगमा अन्तर्राष्ट्रिय स्तरको बनेपछि स्थानीय खुसी भएको पोखरा खुदीका फणिन्द्र राय ढकाल बताउनुहुन्छ।
7: बाकोट देउरालीको जनताहरूले पनि यहाँ श्रमदान गरेर सामान्य हिँड्ने बाटो बनाउनु भयो। त्यसपछि 22-23 सालतिर अलिकति चाक्लो बनाउने क्रम भयो। अहिले विगत वर्षमा स्थानीय जनताहरूसँग पैसा उठाएर आफ्नो घर कति हातको छ त्यसको आधारमा पैसा उठाएर निर्माण गरिएको थियो, तर त्यसबाट पनि सामान्यतया चाहिँ राम्रै भएको थियो। अहिले झन् यो विश्व ब्याङ्कको सहयोग र नेपाल सरकारको प्रयासमा र पोखरा महानगरपालिका र पोखरा वडा नम्बर 30 को प्रयास र सबैको सहयोगमा चाहिँ यो अत्याधुनिक एसियाली मापदण्डको अन्तर्राष्ट्रिय मापदण्डको बाटो बनिरहेको छ।
5: यो सड़क कास्कीको रूपा गाउँपालिकाको लाइफ लाइन समेत हो। यो सड़कबाट पूर्वी कास्की र छिमेकी जिल्ला लमजुङ र तनहुँका नागरिक समेत लाभान्वित हुन्छन्। रूपा गाउँपालिका अध्यक्ष नवराज ओझाले ऐतिहासिक सड़कको थप खण्ड समेत स्तरोन्नति गरी तनहुँसम्म जोड्नुपर्ने बताउनुहुन्छ।
8: मेरो कुरा चाहिँ के छ भने तीनटा जिल्ला जोडिन्छ, यहाँबाट जाँदा कास्की तनहुँ लमजुङ जोडिन्छ। यो ऐतिहासिक बाटो चाहिँ वर्ल्ड ब्याङ्कले फेरि थपेर चाहिँ यो काम पुरा गर्नेछ।
3: बेलायती स्वास्थ्य मन्त्री वेस स्ट्रिटेङले राजीनामा माग्दै लेखेको पत्रको जवाफ दिँदै प्रधानमन्त्री सर कियर स्टारमरले उहाँले राजीनामा दिएको देखेर नमज्जा लागेको बताउनु भएको छ। स्ट्रिटेङले सर कियर माथिको विश्वास सकिएको र अर्को चुनावसम्म प्रधानमन्त्रीले नेतृत्व दिन नसक्ने देखेपछि राजीनामा दिएको बताउनु भएको छ। अब प्रधानमन्त्रीले नयाँ नेतृत्वका लागि सहजीकरण गर्नुपर्ने बताए पनि स्ट्रिटेङले आफै प्रतिस्पर्धामा उत्रने बारे बोल्नु भएको छैन। बीबीसीका क्रिस म्याशनले थुप्रै कुरा खुल्न बाँकी छ भन्नु भएको छ।
2: In the meantime here at Westminster, does any other candidate get over the magic line of 81 MPs in order to be?
3: अहिले सम्मका खबर यति नै। नमस्कार, म सुनिता।
1: यो BFBS गोर्खा रेडियो हो।

0: SBS ગોરખા રેડિયો
1: સૈન્ય સમુદાયમાં
0: રિલાયન ભરી
1: ઓન એર
0: એપમાં
1: અને સ્માર્ટ સ્પીકરમાં બનહોસ
2: પ્લે BFBS
0: યુ BFBS ગોરખા રેડિયો હો
1: ગોરખા રેડિયો.
3: राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखा परीक्षकको आर्थिक वर्ष 2081-82 को वार्षिक प्रतिवेदन पेश गरिएको छ. राष्ट्रपति भवनमा आज आयोजित विशेष कार्यक्रममा राष्ट्रपति समक्ष महालेखा परीक्षक तोयम रायले प्रतिवेदन पेश गर्नुभएको हो. त्यस अवसरमा राष्ट्रपति पौडेलले बढ़दो बेरोजगारीप्रति चिन्ता व्यक्त गर्दै सार्वजनिक निकायलाई आर्थिक अनुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्न आग्रह गर्नुभएको छ.
4: बेरुजु फरसोट गरी वित्तीय अनुशासन कायम गर्ने दिशातर्फ अग्रसर हुनु, सार्वजनिक निकायका पदाधिकारीहरू अझ बढी जवाफदेही हुनुपर्ने देख्दछु. अनियमित रूपमा हुने सरकारी खर्चलाई निरुत्साहित गरी आर्थिक अनुशासन कायम भएमा मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको युवा पुस्ताको आकांक्षा पूरा हुने मैले विश्वास लिएको छु. यस प्रतिवेदनमा उठान भएका विषयवस्तुले सम्बन्धित निकाय र सरकारवालाहरूलाई अझ बढी जवाफदेहिताबोध गराउनेछ.
3: महालेखा परीक्षकको प्रतिवेदन अनुसार मुलुकको कुल बेरोजु 88.9 करोड़ 11 लाख रूपियाँ पुगेको छ. संघीय, प्रदेश, स्थानीय तह तथा विभिन्न संस्थामा बेरोजु बढ़दै गएको प्रतिवेदनमा उल्लेख गरिएको छ. संघीय सरकारी कार्यालय मार्फत 53.47 करोड़ 77 लाख, प्रदेश सरकारी कार्यालयतर्फ 5.22 करोड़ 87 लाख, पालिकातर्फ 19.04 करोड़ 77 लाख तथा समिति एवं अरू संस्थातर्फ 10.32 करोड़ 70 लाख रूपियाँ. नेपाल एयरलाइन्सले जहाज खरिदका लागि लिएको 36 अर्ब रूपियाँ ऋण समयमा तिर्न नसक्दा दायित्व बढ़ेर झण्डै 55 अर्ब पुगेको छ. महालेखा परीक्षकको 63 प्रतिवेदन अनुसार सरकारले जमानी बसेर कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणको समब्याज नतिर्दा दायित्व निरन्तर बढ़ेको हो. हाल नेपाल एयरलाइन्सले सञ्चय कोषलाई करिब 31 अर्ब र नागरिक लगानी कोषलाई करिब 21 अर्ब रूपियाँ तिर्नुपर्ने अवस्था रहेको प्रतिवेदनले देखाएको छ. सरकारी अस्पताल र स्वास्थ्य निकायहरूमा करिब 9 करोड़ 17 लाख रूपियाँ बराबरका औषधि र स्वास्थ्य सामग्री म्याद नागेर प्रयोगविहीन बनेको महालेखा परीक्षकको 63 प्रतिवेदनले देखाएको छ. स्वास्थ्य सेवा विभाग, वीर अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका संस्थामा औषधि व्यवस्थापन र भण्डारणमा कमजोरी देखिएको प्रतिवेदनमा उल्लेख छ. आपूर्तिकर्ता संघको सम्झौता अनुसार म्याद नागेका औषधि फिर्ता वा प्रतिस्थापन गर्नुपर्ने भए पनि त्यसो नहुँदा राज्यको ठूलो लगानी खेरा गएको बताइएको छ. पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक पद खारेज गरिएको छ. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ कर्मचारी सेवा शर्त तथा सुविधा सम्बन्धी नियमावली 2083 जारी गर्दै उक्त पद हटाएको हो. मन्त्रालयका अनुसार पुरानो नियमावली खारेज गरी नयाँ व्यवस्था लागू गरिएको हो. कोषमा सदस्य सचिवलाई नै कार्यकारी अधिकार दिएको अवस्थामा 2060 सालमा कार्यकारी निर्देशक पद थपिएको थियो. नयाँ नियमावली लागू भएसँगै हाल कार्यरत कार्यकारी निर्देशक सुभाष चन्द्र जोशी पनि पदमुक्त हुनुभएको मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यले जानकारी दिनुभएको छ. पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक पदमा यसअघि 6 जनाले काम गरेपछि यो पद नै नरहने व्यवस्था भएको छ. रासोपा सांसद केपी खनालले किसानको मलका लागि सिंहदरबार धाउनुपर्ने अवस्था अन्त्य गर्न सरकारलाई आग्रह गर्नुभएको छ. कृषि समितिको बैठकमा सांसद खनालले विद्युत प्रयोग मार्फत ग्रीन हाइड्रोजन प्रविधिबाट स्वदेशमै मल उत्पादन गर्नुपर्ने बताउनुभयो.
5: हामी कृषि प्रधान देश हो, तर त्यही कृषि प्रधान देशमा बसोबास गर्ने कृषक जो भाग्यमानी हात छन् नि, ती हात जसले माटोको छाती चिरेर देशको भोक मेटाउँछन्, आज ती हातहरू सरकार समक्ष हरेक पटक सरकार र सिंहदरबारसँग हात जोडेर मल मागिरहेका हुन्छन्. आज उनीहरूको पक्षमा बोल्ने सरकार आएको छ, म ढुक्क दिन चाहन्छु, विश्वास दिलाउन चाहन्छु, तर त्यसका लागि भने यस मन्त्रालयले दक्षताका साथ काम गर्नुपर्ने हुन्छ.
3: यस वर्ष मनसून जन्य विपदबाट मुलुकभर 2,26,000 जनसंख्या प्रभावित हुने अनुमान गरिएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले मुलुकभरि करिब 51,868 घरधुरीका 2,26,661 जनसंख्या प्रभावित हुने आकलन गरेको छ। समितिले मनसून पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना स्वीकृत गर्दै खोज तथा उद्धार टोली परिचालन मापदण्ड र कृत्रिम घटना अभ्यास कार्यविधि समेत पारित गरेको छ। साथै भूकम्पीय पुनर्निर्माणलाई तीव्रता दिन 21 प्राविधिक जनशक्ति खटाउने निर्णय गरिएको छ। जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसूनमा सरदरभन्दा कम वर्षा र सरदरभन्दा बढ़ी गर्मी हुने प्रक्षेपण गरिसकेको छ। केही उच्च हिमाली भेगमा हिमताल विस्फोटन भएर तल्लो तटीय क्षेत्रमा बाढ़ी पहिरो डुबान जमिन कटान तथा आकस्मिक बाढ़ी जस्ता मनसूनले जन्ने विपदको जोखिम हुने सम्भावना छ।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: मालिका परीक्षाको 63 वार्षिक प्रतिवेदन अनुसार मुलुकका 753 स्थानीय तहको एक वर्षको कुल बेरोजू करिब 19,04,77,00,000 रूपियाँ पुगेको छ। यसमध्ये असुल गर्नुपर्ने नियमित गर्नुपर्ने र पेस्कीका विभिन्न शीर्षकमा रकम देखिएको छ। त्यस्तै सातवटा प्रदेश सरकारको कुल बेरोजू 5,22,00,00,000 रूपियाँ रहेको छ। यो मध्ये असुल गर्नुपर्ने करिब 52,00,00,000 नियमित गर्नुपर्ने करिब 3,75,00,000,00,000 र बाँकी पेस्की बेरोजू रहेको प्रतिवेदनमा उल्लेख छ। नेपाल एयरलाइन्सले जहाज खरिदका लागि लिएको 36,00,00,000 रूपियाँ ऋण समयमा तिर्न नसक्दा दायित्व बढ़ेर झण्डै 55,00,000,00,000 रूपियाँ पुगेको छ। महालेखा परीक्षकको 63 प्रतिवेदन अनुसार सरकारले जमानी बसेर कर्मचारी सञ्चय कोष र लगानी नागरिक लगानी कोषबाट लिएको ऋणको समाव्याज नतिर्दा दायित्व निरन्तर बढ़ेको हो। हाल नेपाल एयरलाइन्सले सञ्चय कोषलाई करिब 31,00,00,000 र नागरिक लगानी कोषलाई करिब 21,00,00,000 रूपियाँ तिर्नुपर्ने अवस्था रहेको प्रतिवेदनले देखाएको छ। त्यस्तै महालेखा परीक्षकको 63 प्रतिवेदनले सरकारी अस्पताल र स्वास्थ्य निकायहरूमा करिब 9,17,00,000 रूपियाँ बराबरका औषधि र स्वास्थ्य सामग्रीको म्याद नागेर प्रयोगविहीन बनेको उल्लेख गरेको छ। स्वास्थ्य सेवा विभाग वीर अस्पताल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका संस्थामा औषधि व्यवस्थापन र भण्डारणमा कमजोरी देखिएको प्रतिवेदनमा उल्लेख छ। आपूर्तिकर्तासँगको सम्झौता अनुसार म्याद नागेका औषधि फिर्ता वा प्रतिस्थापन गर्नुपर्ने भए पनि त्यसो नहुँदा राज्यको ठूलो लगानी खेरा गएको बताइएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख सहित उच्च पदस्थ व्यक्तिलाई धम्की दिएको आरोप लागेका प्रकाश पाठकलाई जिल्ला अदालत काठमाडौँले थुनामा पठाउन आदेश दिएको छ। न्यायाधीश सुदर्शन लामिछानेको इजलासले आरोप र प्रमाणको गम्भीरता हेर्दै पाठकलाई थुनामा राख्नुपर्ने निर्णय गरेको हो। पाठकमाथि आपराधिक षड्यन्त्र आपराधिक लाभ हुण्डी तथा विद्युतीय कारोबार सम्बन्धी कसुरको आरोप छ। इन्टरपोलको सहयोगमा फिलिपिन्सबाट पक्राउ परेका पाठकलाई नेपाल ल्याइएको हो। चितवनमा नियमित एआरटी औषधि सेवन गर्ने एचआईभी एड्स संक्रमितको संख्या 1,002 नागेको छ।
4: गत 5 महिनामा मात्र 39 संक्रमित थपिएको भरतपुर अस्पताल एआरटी केन्द्रका डाक्टर प्रमोद पौडेलले जानकारी दिनुभएको छ। संक्रमितले पहिचान लुकाउँदा एचआईभीको संख्या वृद्धि हुने जोखिम बढ़ेको र निर्दोष व्यक्ति संक्रमित भएको डाक्टर पौडेलले बताउनुभयो। संक्रमित मध्ये 616 पुरूष 598 महिला 28 बाल बालिका र 18 जना तेस्रो लिंगी छन्। अस्पतालमा उपचार र औषधिका लागि आउने बिरामी मध्ये चितवनका 868 नवलपरासीका 267 मकवानपुरका 25 तनहुँका 33 गोर्खाका 30 र तराई भेगका 37 जना रहेको डाक्टर पौडेलले बताउनु भएको छ। चितवनमा संक्रमित मध्ये भरतपुर महानगरका 477 रत्नगरका 100 खैरेनी नगरपालिकाका 61 राप्ती नगरपालिकाका 59 कालिका नगरपालिकाका 56 इच्छा कामना गाउँपालिकाका 13 र माडी नगरपालिकाका 12 जना छन्। एएचएफ नेपाल भरतपुर अस्पतालका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाका अनुसार सन् 2026 मात्र 71 जना नयाँ एचआईभी एड्स संक्रमित औषधि सेवनका लागि आएका छन्।
3: नेपालमा गएको प्रेस स्वतन्त्रता हरणका 97 घटना भएको पाइएको छ।
5: फ्रिडम फोरमले निकालेको वार्षिक प्रतिवेदनमा 20 संस्थाका 145 सञ्चारकर्मी प्रभावित भएका जनाएको छ। गएको वर्ष देशभर 68 प्रेस स्वतन्त्रता हननका घटना भएका थिए। पत्रकारलाई ज्यान मार्ने धम्कीसम्म आउने गरेको प्रतिवेदनमा उल्लेख छ। पीडित मध्ये आधाभन्दा धेरै अनलाइन सञ्चार माध्यमका पत्रकार छन्। सो संस्थाले विद्युतीय कारोबार ऐन जस्ता समय सान्दर्भिक नरहेका कानून लगाएर पत्रकारलाई तर्साइएको उल्लेख गरेको छ। खास गरी चुनाव जस्ता ठूला राजनीतिक गतिविधिका बेला संचारकर्मीलाई नियमको कसीमा धेरै बाँधिएको तथा निगरानी बढी गरेको पाइएको पनि फोरमले उल्लेख गरेको छ। फ्रिडम फोरमले कोभिड महामारीपछि सुस्त बनेको संचार उद्योगमा कार्यरत श्रमिकका लागि मानवाधिकार आयोगले पनि ध्यान दिन आग्रह गरेको छ।
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनिया राष्ट्रपति सी जिनपिङसँग भएको भेटलाई अत्यन्तै सफल भन्दै केही व्यापारिक सम्झौता भएको दावी गर्नुभएको छ। तर उहाँले यो विषयमा विस्तृत जानकारी भने दिनुभएको छैन। यो भ्रमण इरानमा जारी युद्धका कारण छायामा परेको जनाएको छ। चीनको विदेश मन्त्रालयले इरानको अवस्था अनावश्यक रूपमा शुरू भएको र यसलाई रोक्नुपर्ने धारणा राखेको छ। चीनको 2 दिने भ्रमणपछि ट्रम्प स्वदेश फर्कनु भएको छ। एयरफोर्स वानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले राष्ट्रपति सीसँग होर्मुज जलडमरू पुनः खोल्न इरानमाथि दबाव दिन आग्रह गरिएको हो कि होइन भन्ने प्रश्नको स्पष्ट जवाफ दिनु भएन।
2: I don't need favors. I think he will. I think automatically he'd like to see it opened up. He gets about 40% of his energy or his oil from that, you know, from the strait. We get none. We get none. We don't need it.
3: अहिलेसम्मका खबर यति नै. नमस्कार, म अनुसार.
1: यो BFBS कुल खबर रेडियो हो.

0: महालेखा परीक्षकको 63 औं वार्षिक प्रतिवेदनले मुलुकमा बेरोजगार झन बढ़दै गएको देखाएको छ। आर्थिक वर्ष 2081-82 मात्रै करिब 88.9 अर्ब रूपियाँ नयाँ बेरोजगार थपिएको छ। यससँगै मुलुकको कुल अध्यावधि बेरोजगार 7,55,17 करोड़ रूपियाँ पुगेको छ। प्रतिवेदन अनुसार संघीय सरकारमा 53,49 करोड़, प्रदेशमा 5,23 करोड़, स्थानीय तहमा 19,05 करोड़ र अरू समिति तथा संस्थामा 10,32 करोड़ रूपियाँ बेरोजगार देखिएको छ। 753 स्थानीय तहमध्ये एक वर्षमा करिब 19,04,77,00,000 रूपियाँ बेरोजगार देखिएको छ। त्यसमध्ये 268 स्थानीय तहले लेखा परीक्षण नै नगराएको पाइएको छ। 7 प्रदेश सरकारको कुल बेरोजगार 5,22,00,000,000 रूपियाँ छ। प्रतिवेदनले नेपाल एयरलाइन्सको दायित्व पनि बढ़ेर 55 अर्ब पुगेको देखाएको छ। 36 अर्ब ऋणको समावेश नतिर्दा सञ्चय कोष र नागरिक लगानी कोष प्रति दायित्व 55,04,00,000 पुगेको हो। त्यस्तै सरकारी सम्पत्ति व्यवस्थापनमा गम्भीर लापरवाही देखिएको छ। अदालतले जफत गर्न आदेश दिएको सम्पत्ति प्रतिवादीकै कब्जामा रहेको र श्रीलंकामा दूतावासका लागि खरिद गरिएको करिब 87 करोड़ रूपियाँ बराबरको जग्गा समेत अर्कैलाई बिक्री भइसकेको खुलासा भएको छ। स्वास्थ्य क्षेत्रमा पनि करोड़का मेसिन प्रयोगविहीन छन् भने करिब 9,17,00,000 रूपियाँका औषधि म्याद नागेर खेरा गएको प्रतिवेदनले देखाएको छ। त्यस्तै उद्धार गरिएका 8,000 भन्दा बढ़ी बालबालिका मध्ये 575 जना राज्यकै संरक्षणबाट बेपत्ता भएको उल्लेख छ। कृषि क्षेत्रमा 32 अर्ब भन्दा बढ़ी अनुदान खर्च भए पनि वास्तविक किसानसम्म लाभ नपुगेको र 26 अर्ब भन्दा बढ़ी मल खरिद भए पनि किसानले समयमा मल नपाएको पनि प्रतिवेदनमा औलाइएको छ। प्रतिवेदन अनुसार त्रिभुवन विश्वविद्यालय अन्तर्गत करिब 1,74,00,000 वर्गमिटर जग्गा मध्ये 6,53,000 वर्गमिटर अतिक्रमणमा परेको छ। त्यस्तै सुदूरपश्चिम विश्वविद्यालयको करिब 380 बिघा मध्ये 300 बिघा र पोखरा विश्वविद्यालयको 625 रोपनी भन्दा बढ़ी जग्गा पनि अतिक्रमणमा परेको उल्लेख छ। महालेखा परीक्षक तोयम रायाले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आज प्रतिवेदन पेश गर्दै सार्वजनिक निकायमा जवाफदेहिता, पारदर्शिता र वित्तीय अनुशासन कमजोर रहेको भन्दै 8 क्षेत्रमा सुधार आवश्यक रहेको सुझाव दिनुभएको छ। राष्ट्रपति पौडेलले बढ़दो बेरोजगारीप्रति चिन्ता व्यक्त गर्दै सार्वजनिक निकायलाई आर्थिक अनुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्न आग्रह गर्नुभएको छ।
1: बेरोजगार फरसोट गरी वित्तीय अनुशासन कायम गर्ने दिशातर्फ अग्रसर हुनु, सार्वजनिक निकायका पदाधिकारीहरू अझ बढी जवाफदेही हुनुपर्ने देख्दछु। अनियमित रूपमा हुने सरकारी खर्चलाई निरुत्साहित गरी आर्थिक अनुशासन कायम भएमा मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको युवा पुस्ताको आकांक्षा पूरा हुने मैले विश्वास लिएको छु।
0: सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सीईओ ज्योति पाण्डेलाई हाजिरी जमानीमा छाड्न आदेश दिएको छ। न्यायाधीश सारङ्गा सुवेदी र शान्ति सिंह थापाको इजलासले वरिष्ठ अधिवक्ताको रोहबरमा अनुसन्धान गर्न पाण्डेलाई अनुमति दिँदै हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको निष्कर्ष निकालेको हो। अदालतले पाण्डे विदेश जानु परेमा अदालतको अनुमति अनिवार्य हुने व्यवस्था गर्न पनि निर्देशन दिएको छ। स्मार्ट टेलिकमको सम्पत्ति लिलाम प्रक्रिया सम्बन्धी आपराधिक विश्वासघात लगायत आरोपमा सीआईबीले पाण्डेलाई पक्राउ गरेको थियो। काठमाडौँमा शैक्षिक परामर्श केन्द्रको नाममा ठगी गरेको आरोपमा प्रहरीले 69 जना सञ्चालकलाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उच्च शिक्षा अध्ययनका लागि विदेश पठाइदिन्छु भन्दै ठगी गरेको उजुरी र गुनासोको आधारमा 95 वटा शैक्षिक परामर्श केन्द्रमा छापा मारिएको थियो। तीमध्ये 69 जना सञ्चालकलाई नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार मापदण्ड पूरा नगरी, दर्ता तथा नवीकरण नगरी र बिना इजाजत शैक्षिक परामर्श, पूर्व तयारी कक्षा तथा भाषा शिक्षण सेवा सञ्चालन गरिएको पाइएको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक पद खारेज गरिएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ कर्मचारी सेवा शर्त तथा सुविधा सम्बन्धी नियमावली 2083 जारी गर्दै उक्त पद हटाएको हो। मन्त्रालयका अनुसार पुरानो नियमावली खारेज गरी नयाँ व्यवस्था लागू गरिएको हो। कोषमा सदस्य सचिवलाई नै कार्यकारी अधिकार दिइएको अवस्थामा 2060 सालमा कार्यकारी निर्देशक पद थपिएको थियो। नयाँ नियमावली लागू भएसँगै हाल कार्यरत कार्यकारी निर्देशक सुभाष चन्द्र जोशी पनि पदमुक्त हुनुभएको मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यले जानकारी दिनुभएको छ। यसअघि कोषको कार्यकारी निर्देशक पदमा 6 जनाले काम गरेपछि यो पद नै नरहने व्यवस्था भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख सहित उच्च पदस्थ व्यक्तिलाई धम्की दिएको आरोप लागेका प्रकाश पाठकलाई जिल्ला अदालत काठमाडौँले थुनामा पठाउन आदेश दिएको छ। न्यायाधीश सुदर्शन लामिछानेको इजलासले आरोप र प्रमाणको गम्भीरता हेर्दै पाठकलाई थुनामा राख्नुपर्ने निर्णय गरेको हो। पाठकमाथि आपराधिक षड्यन्त्र, आपराधिक लाभ हुण्डी तथा विद्युतीय कारोबार सम्बन्धी कसुरको आरोप छ। इन्टरपोलको सहयोगमा फिलिपिन्सबाट पक्राउ परेका पाठकलाई नेपाल ल्याइएको हो। सरकारले काठमाडौँका सुकुम्बासी बस्तीमा डोजर चलाएपछि ती बस्तीमा रहेका सुकुम्बासीलाई विभिन्न ठाउँका होल्डिङ सेन्टरमा राखिएको छ। सुनिता सापकोटाको रिपोर्ट।
2: बनेपा नगरपालिका 6 को नेपाल रेडक्रस सोसाइटीको प्रशिक्षण केन्द्रमा हाल 110 जना सुकुम्बासी राखिएको छ, जसमा 2 हप्ते शिशुदेखि 90 वर्षीय वृद्ध वृद्धासम्म छन्। केन्द्रका वरिष्ठ सहायक अधिकृत कपिल कार्की,
3: 110 जना आउनु भएको छ, तर हाम्रो चाहिँ क्यापेसिटी चाहिँ हाम्रो 60 बेडको मात्रै छ। हामीले यहाँ सक्दैनौँ, हाम्रो खानालाई क्यान्टिन पनि व्यवस्थापन हामी गर्न सक्दैनौँ भनेर हामीले चाहिँ मौखिक रूपमा उहाँहरूलाई पटपट भनिरहेका थियौँ। तर अब हाललाई चाहिँ रेडक्रसले अहिले व्यवस्थापन गर्ने कुरो छ, तपाईँहरूले जसरी पनि म्यानेज गर्नुहोस् भन्ने सिडकारलेबाट। यो 77 जिल्लाको ट्रेनिङ चल्ने राष्ट्रिय प्रशिक्षण केन्द्र हो। अब यहाँ सुकुम्बासीहरू राखेपछि हाम्रो ट्रेनिङ चाहिँ हामीले बाध्यात्मक विभिन्न होटलहरूमा गर्नुपर्ने अवस्था छ। उहाँहरूलाई खानपानको व्यवस्थाको लागि रेडक्रसले चाहिँ हामीले केही गर्न सक्दैनौँ। अहिले हामीसँग क्यान्टिन पनि छैन अहिले तत्कालको लागि। 26 जना बालबच्चाहरू स्कुल जाने बच्चाहरू देखेका छन्, पढ्न पाउने अधिकार हनन भएको छ, 9 दिनको सुत्केरी छ, एकदम दर्दनाक, अनि 1 जना अटिजम भएको बच्चा, 1 जना चाहिँ दृष्टिविहीन हुनुहुन्छ। उहाँहरूलाई अब दीर्घकालीन रूपमा चाहिँ खानपानको व्यवस्थामा चाहिँ एकदमै समस्या देखिनेछ। अब यो गभर्मेन्टको पाटोमा पनि कसले कोर्डिनेसन गर्ने हो? ल्याएर रेडक्रसमा त दिनुभयो, मानवीय हिसाबले अहिलेसम्म हामीले कोर्डिनेसन गरेर हेरविचार गरिरहेको छौँ। भोलि त हामीसँग जनशक्ति पनि जम्मा 1 जना हुनुहुन्छ, आफ्नो हिसाबले निस्किनुहुन्छ, कोही रक्सी खाएर आइदिनुहुन्छ, झगडा गर्नुहुन्छ, उहाँहरूलाई सम्झाइ बुझाइ गर्यो, हामीलाई चिसोगीमा सुतायो, मार्न ल्याएको भन्नुहुन्छ। उहाँहरूलाई चिसोगीमा हामीले सुता छैन, हाम्रो ट्रेनिङमा चल्ने बकायदा म्याट्रेस सिरक फाइबर सिरकहरू दिएका छौँ। तर हाम्रो पनि बाध्यता सरकारले बुझिदिनु पर्यो, यहाँबाट उहाँहरूलाई उचित स्थानमा चाहिँ लगिदिनु पर्यो।
2: होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासी परिवारका 28 जना स्कुल कलेजका बालबालिका आफ्नो पढाइ छुटेकोमा चिन्तित छन्। उनीहरू भन्छन् स्कुल पनि छुट्यो, साथी पनि छुटे। बानेश्वर क्याम्पसमा पढ्ने आयुषमा घिमिरे आफू बसिरहेको घरमा डोजर चलेपछि अहिले बनेपाको होल्डिङ सेन्टरमा बस्नु भएको छ।
4: यहाँबाट चाहिँ हामीलाई वहाँ जान चाहिँ लाइक अलिक टाइम पनि लाग्ने भयो, अनि यसरी गाडी भाडा अहिले यतिकै बढिरहेछ, झन् अहिले एक्सपेन्सिभ भइरहेछ। पढ्न जानु छ नि यहीँ बसेर पढेर आउनुमा चाहिँ घरमा अलिकति डिफिकल्ट हुन्छ आफूले एक्लै पढ्नलाई चाहिँ। यहाँबाट वहाँ जान टाढा हुन्छ, मेबी उतैतिर केही भए चाहिँ सजिलो हुन्थ्यो भन्ने।
2: 2 हप्ताको सुत्केरी अञ्जली महत्त्व पनि अस्थायी सेन्टरमा हुनुहुन्छ। न सुत्केरीको स्याहार पाउनु भएको छ, न बच्चाको राम्रो हेरचाह। अपरेसन गरेको आलो घाउ लिएर गर्नु परेको भाग दौड झन दर्दनाक छ।
5: त्यतिखेर थपा थेलीमा गर्भवती थियो, अनि डोजरहरू भस्काइदिएपछि त्यहाँ राखेको थियो। त्यहाँबाट हस्पिटलमा गएर त्यो छोरी भएको छैन, त्यहाँबाट लगाइदिन्छ, त्यही खान्छु खानेकुरा।
2: 2 वर्षे बालक साथमा लिएर बनेपाको होल्डिङ सेन्टरमा पुगेकी निशा सुनारले आफ्नै परिवार भेट्न पाउनु भएको छैन।
6: म चाहिँ मनोहर बस्तीबाट आएको हो, अनि यहाँ चाहिँ सुविधाहरू चाहिँ अब सुत्नहरू सबै राम्रो छ, अलिक खानपिनको चाहिँ अलि उयो छैन। यहाँबाट हामीलाई कहाँ लग्छ सूची थाहा छैन, सके भएर हामीलाई चाँडै व्यवस्थित गरिदिनु पर्यो सरकारले। परिवारहरू पनि छुट्टा छुट्टै छ, यहाँ छैन हाम्रो परिवारहरू पनि, कोही कहाँ कोही कहाँ छ। अब बच्चाको पढाइहरू छैन, धेरै बिचल्ली भएर बसेको छन्।
2: मनोहरा बस्तीबाट घरमा डोजर चलेपछि केही दिन बालाजुको होटलमा बसेर अहिले बनेपाको होल्डिङ सेन्टरमा पुग्नुभएकी चाँदनी कुमारी पनि खाना र बस्ने समस्या भएको बताउनुहुन्छ।
7: यहाँ 2 टाइम मात्रै खाना दिन्छ, खाजा पनि दिँदैन। 9 बजेतिर खाना दिन्छ, त्यही एकैचोटि खाएको खाए 5 बजेतिर मात्रै दिन्छ।
0: अब खबर फटाफट।
8: बिजुलीको शुल्क नतिर्ने ग्राहकको लाइन काटेर बकेउता वसुली गर्ने विद्युत प्राधिकरण नेपालगंज केन्द्रको अभियान। पाँच महिनादेखिको महसुल नतिर्ने 5,500 ग्राहकको लाइन काटेपछि 4,500 ग्राहकले 5 करोड भन्दा बढी महसुल तिरे। सशस्त्रका 250 जनालाई उच्च भूभागमा खोज र उद्धार सम्बन्धी तालिम। मनाङको पर्वतीय उद्धार तालिम शिक्षालयबाट 75 जनालाई आधारभूत, 55 जनालाई एडभान्स्ड र 120 जनालाई रोप रेस्क्यूको तालिम दिइयो। बेनी जोमसम कोरला सडकमा 5 पुल बनाउने आर्थिक स्रोत जुट्यो।
9: यो PFBS गोर्खा रेडियो हो।

0: बीबीसी नेपाली सेवाको साँझपखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा संविधान संशोधनतर्फ सरकारको पहलप्रति कतिपय जेएनजी प्रतिनिधि असन्तुष्ट, बहसपत्र सम्बन्धी कार्यदलको छलफल अस्वीकार,
1: विषयवस्तु स्पष्ट नभइसकेपछि हामी जान सक्दैनौँ, अनि तीन मिनट भित्रमा कसले कुन बुदामा कुन कुरा राख्ने हो,
0: संविधान संशोधन कार्यदलबारे उठेका प्रश्न कति तर्कसङ्गत,
2: हरेक पार्टीका आफ्ना विचारहरू हुन्छन् र ती विचारहरूलाई समेट्न साझा किसिमको चुनाव आयोग जरुरी हुन्छ, जेएनजीले भनेको पनि त्यही हो।
0: वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी र आफ्नो चीन भ्रमण सफल भएको ट्रम्पको दावी, तर भएन ठूला व्यापारिक सम्झौताको घोषणा। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: अशोक दाहालबाट समाचार सुन्नुहोस्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमण सकेर स्वदेश फर्किएका छन्। चीनसँग व्यापार सम्झौता भएको भनिए पनि त्यसबारे विस्तृतमा खुलाइएको छैन। फर्कने क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले ताइवानको विषयलाई लिएर चीनसँग द्वन्द्व हुने आफूलाई नलागेको प्रतिक्रिया दिए। चिनियाँ राष्ट्रपति सी जिनपिङले आफूसँग ताइवानको स्वतन्त्रताबारे बेजिङको विरोध जनाएको तर आफूले त्यसबारे कुनै प्रतिबद्धता नजनाएको उनले बताए। चीनले कडा विरोध जनाउँदै आएको ताइपेईलाई अमेरिकी हतियार बिक्रीको विषयमा छिट्टै निर्णय लिइने ट्रम्पले बताएका छन्। उनले होर्मुज जलमार्ग खुलाउने विषयमा आफूले चीनसँग कुनै सहयोग नमागेको र त्यो आवश्यक पनि नरहेको बताएका छन्। बेजिङबाट बीबीसी संवाददाता लरा बिकर भन्छन्, फर्कनु अघि राष्ट्रपति ट्रम्पले चीनको सहयोग चाहिँदैन भने। भ्रमणका क्रममा र फक्स न्युजसँगको अन्तर्वार्तामा पनि उनले सीले इरान युद्धमा सहयोग गर्ने बताएका थिए। संवाददाता लरा बिकरको भनाई, वाशिङटनले क्युवाका पूर्व राष्ट्रपति राहुल क्यास्ट्रो विरुद्ध फौजदारी मुद्दा चलाउने प्रक्रिया अघि बढाएको अमेरिकी सञ्चार माध्यमले जनाएका छन्। 94 वर्षका राहुल क्युवाको क्रान्तिका नेता फिडेल क्यास्ट्रोका भाइ हुन्। उनीमाथि 30 वर्ष अघि गैर सैनिक विमान खसालेको आरोपमा हुन लागेको अभियोजन अमेरिकाको अदालतले स्वीकृत गर्न बाँकी छ। एक मानवीय सहायता निकायले प्रयोग गरेको विमानले हवानामा प्रोपोगान्डाका पर्चा खसालेको र क्युवाको हवाई क्षेत्र उल्लङ्घन गरेको दावी गरिएको थियो। भारतमा सरकारले सञ्चालन गरेका इन्धन बिक्री केन्द्रहरूले 4 वर्षपछि पहिलो पटक तेल र ग्यासको मूल्य बढाएका छन्। इरान युद्धका कारण विश्वभरि नै तेलको मूल्य र लागत बढेसँगै भारतको विदेशी मुद्रा सञ्चितमा दबाव सुरु भएको छ। विश्वको तेस्रो ठूलो तेल आयातकर्ता भारत पम्पहरूमा तेलको मूल्य बढाउने ठूला अर्थतन्त्रहरूमध्ये अन्तिमतिर पर्छ। इन्धनको मूल्य बढेसँगै ठूलो जनसङ्ख्या भएको भारतमा दैनिक उपभोग्य वस्तुको मूल्य बढ्ने चिन्ता सुरु भएको छ। उत्तर पश्चिमी पाकिस्तानका अधिकारीहरूले एउटा सैनिक पोस्टमा लडाकुहरूले आक्रमण गरेर 8 जनाको ज्यान लिएको बताएका छन्। घटनामा अन्य 35 जना घाइते भएका थिए। अफगानिस्तानको सीमा नजिक सशस्त्र विद्रोहीहरूले सैनिक भवनमा गाडी ठोकाएपछि गोली चलाएका थिए। जवाफी भिडन्तमा 9 जना आक्रमणकारी मारिएको विवरण आएका छन्। अफगानिस्तानले विद्रोही समूहहरूलाई आश्रय दिएको पाकिस्तानको आरोप काबुलले खण्डन गर्दै आएको छ। र भारतीय अर्बपति गौतम अदानी र उनका भतिज सागरले अमेरिकामा दायर भएको एउटा ठगी मुद्दा टुङ्ग्याउन 1,80,00,000 अमेरिकी डलर तिर्ने सहमति गरेका छन्। भारतका सबैभन्दा ठूला उद्योगपति मध्येका अदानीमाथि भारतीय अधिकारीहरूलाई घुस दिएको र अमेरिकी लगानीकर्ताहरूलाई भ्रममा पारेको आरोप लागेको थियो। मुद्दाका पक्षहरू बीचको सहमति अदालतबाट स्वीकृत हुन बाँकी छ। यो बीबीसी नेपाली सेवा हो।
0: साँझपखमा पुनः स्वागत छ। संविधान संशोधन सम्बन्धी बहसपत्र तयार गर्न सरकारले अघि बढाएको प्रक्रियाप्रति कतिपय जेएनजी प्रतिनिधिहरूले असन्तुष्टि जनाएका छन्। बहसपत्र तयारीका लागि गठित कार्यदलले आज जेएनजी प्रतिनिधिहरूसँग छलफल गर्ने कार्यक्रम तय गरेको थियो, तर सरकारको संविधान संशोधन सम्बन्धी दृष्टिकोण र कार्यदलको कार्यशैलीप्रति प्रश्न उठाउँदै 25 जना जेएनजी प्रतिनिधिहरूले उक्त छलफलमा भाग लिन अस्वीकार गरे। एक रिपोर्ट। असन्तुष्ट जेएनजी प्रतिनिधिहरूले छलफलको पूर्व शर्तका रूपमा पूर्ववर्ती सुशीला कार्की नेतृत्वको सरकारसँग आफूहरूले गरेको सम्झौतामा उल्लेखित संविधान संशोधन सुझाव आयोग गठन लगायतका माग अघि सारेका छन्। सरकारले एकलौटी रूपमा बहसपत्र कार्यदल बनाएर आफूहरूसँगको उक्त सम्झौता कार्यान्वयनको बाटो नरोजेको उनीहरूको भनाइ छ। कार्यदलसँगको आजको बैठक अस्वीकार गर्ने मध्येका माजिद अन्सारीले सरकार स्वयं संविधान संशोधनका विषयमा स्पष्ट नभएको टिप्पणी गरे।
1: गभर्मेन्टले चाहिँ हामी यो यो कुरामा छलफल चाहन्छौँ भन्दा त्यो त स्पष्ट बनाइदिएको छैन. विषयवस्तु स्पष्ट नभइसकेपछि हामी जान सक्दैनौँ. त्यो छलफलको आधार त दिनु पर्यो नि त. अनि तिन मिनट भित्रमा कसले कुन बुदामा कुन कुरा राख्ने हो, इफ गभर्मेन्ट रिकग्नाइज हामीलाई पोलिटिकल फोर्सको रूपमा भने पोलिटिकल फोर्समा पोलिटिकल फोर्सलाई जसरी ट्रिट गरिन्छ त्यसरी गभर्मेन्टले हामीलाई ट्रिट गर्नुपर्छ.
0: जवाफदेहिता र पारदर्शिताको माग सहित सुरु भएको जेनजी आन्दोलनको मर्म विपरीतका कदम आफूहरूलाई स्वीकार्य नहुने उनीहरूको भनाइ छ. बैठकमा भाग लिन अस्वीकार गर्ने जेनजी प्रतिनिधिहरूले कार्यदलले औपचारिकताका लागि मात्रै आफूहरूलाई छलफलमा बोलाएको आशंका पनि व्यक्त गरेका छन्. जेनजी प्रतिनिधि मोनिका निरौलाले बीबीसीसँग भनिन्,
4: यो चाहिँ एकदमै प्रक्रिया पनि बुझ्न सकिएन र यसको अवधारणा यसको चाहिँ सीमितता यसको स्कोप पनि बुझ्न सकिएन. होइन, हाम्रो पहिलो माग भनेको पारदर्शिता हो. को चाहिँ टेबलमा हुन सक्छ, को चाहिँ टेबल बाहिर छ र किन बाहिर छ, होइन, र टेबल बाहिर भएका जेनजी युवा देशभरिका जेनजीको आन्दोलन हो नि त यो. त्यही भएर देशभरिका जेनजीको आवाज चाहिँ कसरी समेटिन्छ भन्ने स्पष्टता र पारदर्शिता भए
0: जेनजी अगुवाहरूले छलफलमा भाग लिन अस्वीकार गरेपछि बहसपत्र तयारी कार्यदलका संयोजक असीम शाहले नवयुवाहरूको पुस्ताबाट लिखित तथा मौखिक दुवै माध्यमबाट सुझाव संकलन गर्न खोजिएको बताएका छन्। 25 जनाले बहिष्कार गरे पनि अन्य केही जेनजी प्रतिनिधिहरूले भने छलफलको निम्तो स्वीकारेका थिए। कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीका अनुसार आजको छलफलमा जेनजी आन्दोलनका घाइते सहित 52 जनालाई आमन्त्रित गरिएको थियो। यसै सन्दर्भमा हामीले राष्ट्रिय सभाका पूर्व सांसद तथा संविधान सभाका सदस्य समेत रहेका वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीलाई टेलिफोन सम्पर्क गरी सुरुमा संविधान संशोधन कार्यदलबारे उठेका प्रश्न कति तर्कसङ्गत छन् भनेर सोधेका छौँ।
2: उनीहरूको अहिलेको चिन्ता र सरोकारको कुरा ठिक हो भन्ने मलाई लाग्दछ, किनभने अस्ति व्यक्तिगत रूपमा बोलाउँदाखेरि म पनि त्यसमा सहभागी भएको थिएँ। 12 विषयवस्तु उनीहरूले चाहिँ खुट्याएका छन्, तर विषयवस्तुको बारेमा उनीहरूको कुनै धारणा छैन। केवल उनीहरू के भन्दछन् भनेदेखि, तपाईँहरूको यसबारेमा 6 मिनटमा तपाईँहरू यो दृष्टिकोण बनाएर चाहिँ हामीलाई भन्नुहोस् भन्छन्। त्यो कुरा त अब सम्भवै छैन। एउटा कुरा, हामीले पहिले काङ्ग्रेस र एमालेको बेलामा सरकार बनाउँदाखेरि संविधान संशोधन गर्छौँ भन्ने दोस्रो बुदामा राखिएको थियो संसदमा भन्दाखेरि। त्यो बेलामा पनि हामीले के भनेको थियौँ भनेदेखि, काङ्ग्रेस र एमाले बनाउने संशोधनहरूमा अरू पार्टीहरूको सहयोग हुँदैन भनेका थियौँ। अहिले पनि ठ्याक्कै त्यही कुरा भइरहेको छ। राष्ट्रपा एक्लैले अहिले राष्ट्रपा भनौँ वा चाहिँ अब बालिनजीको चाहिँ के छ भने कार्यदलले चाहिँ यो काम गरिरहेको छ, तर त्यसमा चाहिँ के छ भने अरू पार्टीहरूलाई जोड्न खोजिरहेको छ। त्यो त्यस किसिमले चाहिँ संविधान बन्छ र संविधान चाहिँ यो बनाउन सकिन्छ भन्ने मलाई लाग्दैन। किन भन्नुहुन्छ भने हरेक पार्टीका आफ्नो विचारहरू हुन्छन्, ठुलो भए पनि सानो भए पनि, र ती विचारहरूलाई समेट्नको लागि त एउटा चाहिँ साझा किसिमको चाहिँ सुझाव आयोग जरुरी हुन्छ। अहिले जेनजीले भनेको पनि त्यही हो, त्यही माग गरेको जस्तो लाग्छ। आयोग वा कार्यदल जे बनाए
0: तर तर अधिकारीजी, यो बहसपत्र बनाउने कार्यदलले सबै पक्षलाई समेटेर बहसपत्रको विकास गर्न खोज्दाखेरि चाहिँ समस्या हुनुको कारण चाहिँ के देख्नुहुन्छ त तपाईँ?
2: होइन, यसमा सबभन्दा ठुलो कुरा नै के छ भन्नुहुन्छ भने, यो बहसपत्र चाहिँ राष्ट्रपाको दृष्टिकोणबाट चाहिँ बनाइएको छ। उनीहरूको कुरालाई त्यसमा चाहिँ जस्तो उदाहरणको लागि भन्नुहोस् न, त्यसमा के छ भनेदेखि, जे कुरा भए पनि नलुकाइकन भन्नु पर्दाखेरि प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा कार्यकारीको चाहिँ तर्फ चाहिँ ढल्काउने खालको, त्यस्तै गरेर तपाईँको संसदलाई चाहिँ पूर्ण समानुपातिक बनाउने खालको, त्यतापट्टि उनीहरूको चाहिँ काम भइरहेको जस्तो देखिन्छ। जसले गर्दा के हुन्छ भन्नुहुन्छ भने, हाम्रो जुन संसदीय प्रणाली, हाम्रो जुन देशको विविधतापूर्ण अवस्था छ र जुन हाम्रो जियो पोलिटिकल सिचुएसनमा जुन किसिमको चाहिँ हामीहरूसँग नजिकको देशहरूसँग अथवा साउथ एसियाका देशहरूसँग चलन चल्तीको जुन शासन पद्धति छ, त्योभन्दा टाढा गएर बनाउने जुन उनीहरूको सोच भइरहेको छ, त्यो प्रष्ट रूपमा झल्किन्छ। तर त्यसलाई अहिले आवरणमा राखिएको छ, तर वास्तवमा त्यहीतर्फ चाहिँ उन्मुख भएको मैले चाहिँ त्यो महसुस गरेँ।
0: तपाईँले भन्नुभएको चाहिँ सरकारको समग्र दृष्टिकोणमाथिको प्रश्न हो, यो प्रक्रियाको मात्रै कुरा होइन?
2: होइन होइन, तर त्यसमा बाँकी अरू दलहरूले कसरी सोच्छन्, अरू राजनीतिक सबै किसिमका व्यक्तिहरूले अन्तिममा गएर संविधान संशोधन गर्दाखेरि त एउटा दृष्टिकोण बन्ला, तर अहिले उनीहरूको कोसिस चाहिँ त्यसमा भएको प्रष्ट देखिन्छ।
0: तर अब सबैले संविधान संशोधनको खाँचो पनि देख्ने, हिजो काङ्ग्रेस एमाले पनि गर्न खोज्या हुन्, जेएनजीको माग पनि त्यो थियो, पुनर्लेखन गर्न आयोग बनाऊ भन्ने, तर सबैसँग छलफल गरेर बहसपत्र तयार पार्न खोज्दा शङ्का पनि गर्ने भन्ने पक्ष पनि त छ नि। फेरि
2: म त्यसै भएर भने नि, आवरणमा उहाँहरू त्यो भन्नुहुन्छ, तर भित्री तहमा चाहिँ के छ भने प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक सांसदकै उहाँहरू कुरा गर्नु भएको छ। त्यस किसिमको कुरा भयो भने जनताबाट टाढा भएको अप्रत्यक्ष रूपको चाहिँ संसद बनाउने र चाहिँ प्रत्यक्ष कार्यकारीबाट चाहिँ रुल गर्ने जुन कोसिस भइरहेको छ त्यो चाहिँ तपाईँको नेपालको निम्ति धेरै घातक हुन्छ भन्ने मलाई लाग्छ।
0: अब यो प्रक्रिया जसरी उहाँहरूले अगाडि बढाइराख्नु भएको छ नि, यो प्रक्रियामा अब आज केही जेएनजी प्रतिनिधिहरूले विमति राखे, यो प्रक्रिया यसै गरी अघि बढ्यो भने यसले समाधान दिन्छ कि अरू केही समस्या पनि निम्त्याउन सक्ने देख्नुहुन्छ तपाईँ? त्यसो भए
2: अहिलेकै अवस्थामा यसै गरेर गऱ्यो भने यसले ध्रुवीकरण गर्छ होला, मुलुकलाई नै ध्रुवीकरण गराउँछ होला। संविधानको संशोधनमा उहाँहरूको जुन चासो देखियो, जुन किसिमको दृष्टिकोण देखियो, त्यसले ध्रुवीकरणै गर्छ भन्ने मलाई लाग्छ।
0: यो कार्यदलको संयोजकले नै के भन्नुभयो आज भने प्रधानमन्त्रीको सचिवालयले दिएको विवरण अनुसार यो छलफलमा भाग लिनु चाहिँ यसका सबै पक्षको अधिकार पनि हो, दायित्व पनि हो, हामीले चाहिँ केवल बहसपत्रलाई पूर्णता दिन खोजेका हौँ भन्ने उहाँको कुरा छ।
2: उहाँहरूले जे भने पनि उहाँहरूले चाहिँ के दृष्टिकोण छ भने हामीसँग जनादेश छ 182 जनाको, हामीले भने अनुसार हुनुपर्छ र त्यो हामीले भनेको चाहिँ कुरा के हो भनेदेखि कार्यकारी प्रमुख चाहिँ प्रत्यक्ष रूपमा निर्वाचित हुनुपर्छ, यसको अभिष्ट आन्तरिक अभिष्ट यही नै हो। र अर्को चाहिँ के छ भन्ने हुन्छ भने यो चुनाव चाहिँ प्रत्यक्ष रूपमा चाहिँ संसदको चुनाव नगर्ने किसिमको चाहिँ उहाँहरूको सोच छ, एफपिटिपीबाट चाहिँ नजाने किसिमको उहाँहरूको सोच छ। त्यसले यो मुलुकलाई चाहिँ के छ भने जनताबाट चाहिँ संसदलाई टुटाउँछ र जनताले चाहिँ जनता केन्द्रित कुरा होइन, यो के छ भने शासन केन्द्रित कुरा भइरहेको छ भन्ने मलाई लाग्छ।
0: उनी थिए वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी। अब एउटा प्रसङ्ग संक्षेपमा, राष्ट्रिय खेलकुद परिषदले अखिल नेपाल फुटबल सङ्घ एन्फामाथि लगाएको 3 महिने निलम्बन फुकुवा गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र एन्फा पदाधिकारी बीच आज मन्त्रालयमा भएको छलफलपछि कुनै शर्त बिना निलम्बन फुकुवा भएको एन्फा प्रवक्ता सुरेश शाहले बीबीसीलाई बताए। नियम विपरीत बलपूर्वक अर्ली इलेक्सन गर्न खोजेको भन्दै गत चैत्र 11 गते राखेपाले एन्फालाई 3 महिनाका लागि निलम्बन गरेको थियो। तपाईँ नेपालका विभिन्न एफएम स्टेशनबाट बीबीसी नेपाली सेवाको साँझपख सुनिरहनु भएको छ। हामी 9:15 बजेदेखि 9 बजेसम्म प्रसारणमा रहन्छौं। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण सफल भएको दावी गरिए पनि हालसम्म कुनै सम्झौता भएको पुष्टि भएको छैन। ट्रम्पले अमेरिका फर्किनु अघि आफूले चीनसँग गजबको व्यापार सम्झौता गरेको र त्यो दुवै देशका लागि राम्रो भएको बताएका थिए, तर दुई शक्ति राष्ट्रबीच भएको भनिएको सहमतिबारे कुनै पनि थप विवरण सार्वजनिक भएका छैनन्। बीबीसीका विवरणहरूमा आधारित रिपोर्ट सुनौ अशोक दाहालबाट।
3: चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट्न बेजिङ आउँदा ट्रम्पले अमेरिकी प्रविधि र औद्योगिक घरानाका कार्यकारीहरू पनि सँगै लिएर आएका थिए। उनको भ्रमणको प्रमुख विषय दुई देशबीचको व्यापार थियो, त्यसपछिको प्राथमिकतामा मात्रै इरान युद्ध थियो। व्यवसायीहरूले आगामी नोभेम्बरमा सकिन लागेको ट्यारिफ स्थगनको सहमतिले निरन्तरता पाउने र महत्त्वपूर्ण सम्झौताहरू पनि हुने अपेक्षा गरेका थिए। चीनमा पाएको स्वागतबाट प्रभावित देखिएका ट्रम्पले सीलाई अमेरिका भ्रमणको निम्तो पनि दिए। ट्रम्पले भ्रमणलाई सफल र सीले ऐतिहासिक भने, तर दुवै पक्षले पनि उल्लेख्य व्यापारिक सम्झौता भएको घोषणा गरेका छैनन्। अमेरिका फर्कँदै गर्दा एयरफोर्स वनमा संवाददाताहरूसँग ट्रम्पले चीनले 200 बोइङ जेट किन्ने सहमति गरेको र थप 750 लागि प्रतिबद्धता जनाएको बताएका छन्। चीनले अर्बौं डलरको सोयाबिन किन्ने पनि उनको भनाइ छ, तर चिनियाँ पक्षले यी कुनै पनि सम्झौताको पुष्टि गरेको छैन। अमेरिका र चीनले एकअर्कामाथि लगाएको ट्यारिफ स्थगित गर्ने यसैको सहमतिले निरन्तरता पाउने वा नपाउने बारेको प्रश्न कायमै छ। ट्रम्पले सीसँग आफूले ट्यारिफबारे कुरै नगरेको प्रतिक्रिया संवाददाताहरूलाई दिएका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदनले मुलुकमा बेरोजगार झन बढ़दै गएको देखाएको छ। आर्थिक वर्ष 2081-82 मात्रै करिब 88.9 अर्ब रूपियाँ नयाँ बेरोजगार थपिएको हो। यससँगै मुलुकको कुल अध्यावधिक बेरोजगार 7.55 अर्ब रूपियाँ पुगेको छ। प्रतिवेदन अनुसार संघीय सरकारमा 53.49 अर्ब, प्रदेशमा 5.23 अर्ब, स्थानीय तहमा 19.05 अर्ब र अरू समिति तथा संस्थामा 10.32 अर्ब रूपियाँ बेरोजगार देखिएको छ। 753 स्थानीय तहमध्ये 268 स्थानीय तहले लेखा परीक्षण नगराएको पाइएको छ। दलले नेपाल एयरलाइन्सको दायित्व पनि बढ़ेर 55 अर्ब पुगेको देखाएको छ। 36 अर्ब ऋणको समावेश नतिर्दा सञ्चय कोष र नागरिक लगानी कोष प्रति दायित्व 55 अर्ब रूपियाँ करोड़ पुगेको छ। त्यस्तै सरकारी सम्पत्ति व्यवस्थापनमा गम्भीर लापरवाही देखिएको छ। अदालतले जफत गर्न आदेश दिएको सम्पत्ति प्रतिवादीकै कब्जामा रहेको र श्रीलंकामा दूतावासका लागि खरिद गरिएको करिब 87 करोड़ रूपियाँ बराबरको जग्गा समेत अर्कैलाई बिक्री भइसकेको खुलासा भएको छ। स्वास्थ्य क्षेत्रमा पनि करोड़ौंका मेसिन प्रयोगविहीन छन् भने करिब 9.17 करोड़ रूपियाँका औषधि म्याद नागेर खेरा गएको प्रतिवेदनले देखाएको छ। त्यस्तै उद्धार गरिएका 8,000 भन्दा बढ़ी बाल बालिका मध्ये 575 जना राज्यकै संरक्षणबाट बेपत्ता भएको उल्लेख छ। कृषि क्षेत्रमा 32 अर्ब भन्दा बढ़ी अनुदान खर्च भए पनि वास्तविक किसानसम्म लाभ नपुगेको र 26 अर्ब भन्दा बढ़ी मल खरिद भए पनि किसानले समयमै मल नपाएको पनि प्रतिवेदनमा औलाएको छ। प्रतिवेदन अनुसार त्रिभुवन विश्वविद्यालय अन्तर्गत करिब 1.74 करोड़ वर्ग मिटर जग्गा मध्ये 6,53,000 वर्ग मिटर अतिक्रमणमा परेको छ। त्यस्तै सुदूरपश्चिम विश्वविद्यालयको करिब 380 बिघा मध्ये 300 बिघा र पोखरा विश्वविद्यालयको 625 रोपनी भन्दा बढ़ी जग्गा पनि अतिक्रमणमा परेको उल्लेख छ। महालेखा परीक्षक कार्यालयको प्रतिवेदन अनुसार 249 मध्ये 153 टेलिभिजन संस्थाले इजाजत पत्र नवीकरण गरेका छन् भने 7 संस्थाले नवीकरण नगरी नियमित प्रसारण गरिरहेका छन्। जेएनजी आन्दोलनका कारण करिब 1.5 खर्ब रूपियाँको लेखा परीक्षण हुन नसकेको पनि प्रतिवेदनमा उल्लेख छ। महालेखा परीक्षक तोयम रायले राष्ट्रपति समक्ष प्रतिवेदन पेश गर्दै सार्वजनिक निकायमा जवाफदेहिता, पारदर्शिता र वित्तीय अनुशासन कमजोर रहेको भन्दै 8 क्षेत्रमा सुधार आवश्यक रहेको सुझाव दिनुभएको छ।
4: राष्ट्रपति पौडेलले बढ़दो बेरोजगारीप्रति चिन्ता व्यक्त गर्दै सार्वजनिक निकायलाई आर्थिक अनुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्न आग्रह गर्नुभएको छ।
5: बेरुजु फरसोट गरी वित्तीय अनुशासन कायम गर्ने दिशातर्फ अग्रसर हुनु, सार्वजनिक निकायका पदाधिकारीहरू अझ बढी जवाफदेही हुनुपर्ने देख्दछु। अनियमित रूपमा हुने सरकारी खर्चलाई निरुत्साहित गरी आर्थिक अनुशासन कायम भएमा मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको युवा पुस्ताको आकांक्षा पूरा हुने मैले विश्वास लिएको छु।
3: यस वर्ष मनसुनजन्य विपदबाट मुलुकभर 2,26,000 जनसंख्या प्रभावित हुने अनुमान गरिएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले मुलुकभरि करिब 51,868 घर दूरीका 2,26,661 जनसंख्या प्रभावित हुने आकलन गरेको हो। समितिले मनसून पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना स्वीकृत गर्दै खोज तथा उद्धार टोली परिचालन मापदण्ड र कृत्रिम घटना अभ्यास कार्यविधि समेत पारित गरेको छ। साथै भूकम्पीय पुननिर्माणलाई तीव्रता दिन 21 जना प्राविधिक जनशक्ति खटाउने निर्णय गरिएको छ। जल तथा मौसम विज्ञान विभागले यो वर्षको मनसूनमा सरदरभन्दा कम वर्षा र बढ़ी गर्मी हुने प्रक्षेपण गरिसकेको छ। केही उच्च हिमाली भेगमा हिमताल विस्फोटन भएर तल्लो तटीय क्षेत्रमा बाढ़ी, पहिरो, डुबान, जमीन कटान तथा आकस्मिक बाढ़ी जस्ता मनसूनजन्य विपदको जोखिम हुने सम्भावना छ।
6: चितवनमा नियमित एआरटी औषधि सेवन गर्ने एचआईभी एड्स संक्रमितको संख्या 1,200 नागेको छ।
7: गत 5 महिनामा मात्र 39 जना संक्रमित थपिएको भरतपुर अस्पताल एआरटी केन्द्रका डाक्टर प्रमोद पौडेलले जानकारी दिनुभएको छ। संक्रमितले पहिचान लुकाउँदा एचआईभीको संख्या वृद्धि हुने जोखिम बढ़ेको र निर्दोष व्यक्ति संक्रमित भएको डाक्टर पौडेलले बताउनुभयो। संक्रमित मध्ये 616 पुरूष, 598 महिला, 28 बाल बालिका र 18 जना तेस्रो लिंगी छन्। अस्पतालमा उपचार र औषधिका लागि आउने बिरामी मध्ये चितवनका 868, नवलपरासीका 267, मकवानपुरका 25, तनहुका 33, गोर्खाका 30 र तराई भेगका 37 जना रहेको डाक्टर पौडेलले बताउनु भएको छ। चितवनमा संक्रमित मध्ये भरतपुर महानगरका 477, रत्नगरका 100, खैरेनी नगरपालिकाका 61, राप्ती नगरपालिकाका 59, कालिका नगरपालिकाका 56, इच्छाकामना गाउँपालिकाका 13 र माडी नगरपालिकाका 12 जना छन्। एएचएफ नेपाल भरतपुर अस्पतालका कार्यक्रम संयोजक कृष्ण हरि सापकोटाका अनुसार सन् 2026 मात्र 71 जना नयाँ एचआईभी एड्स संक्रमित औषधि सेवनका लागि आएका छन्।

0: सैन्य समुदायमा
1: रिलायन्स भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदनले मुलुकमा बेरोजगार बढ्दै गएको देखाएको छ।
4: आर्थिक वर्ष 2081-82 मात्रै करिब 88.9 करोड़ रूपियाँ नयाँ बेरोजगार थपिएको हो। यससँगै मुलुकको कुल अध्यावधिक बेरोजगार 7,55,17 करोड़ रूपियाँ पुगेको छ। प्रतिवेदन अनुसार संघीय सरकारमा 53.49 करोड़, प्रदेशमा 5,23 करोड़, स्थानीय तहमा 19.05 करोड़ र अरू समिति तथा संस्थामा 10,32 करोड़ रूपियाँ बेरोजगार देखिएको छ। 753 स्थानीय तहमध्ये 268 स्थानीय तहले लेखा परीक्षण नै नगराएको पाइएको छ। प्रतिवेदनले नेपाल एयरलाइन्सको दायित्व पनि बढ़ेर 55 अर्ब पुगेको देखाएको छ। 36 अर्ब ऋणको सामाव्यास नतिर्दा सञ्चय कोष र नागरिक लगानी कोष प्रति दायित्व 55 अर्ब रूपियाँ करोड़ पुगेको छ। त्यस्तै सरकारी सम्पत्ति व्यवस्थापनमा गम्भीर लापरवाही देखिएको छ। अदालतले जफत गर्न आदेश दिएको सम्पत्ति प्रतिवादीकै कब्जामा रहेको र श्रीलंकामा दूतावासका लागि खरिद गरिएको करिब 87 करोड़ रूपियाँ बराबरको जग्गा समेत अर्कैलाई बिक्री भइसकेको खुलासा भएको छ। स्वास्थ्य क्षेत्रमा पनि करोड़ौंका मेसिन प्रयोगविहीन छन् भने करिब 9,17,00,000 रूपियाँका औषधि म्याद नागेर खेरा गएको प्रतिवेदनले देखाएको छ। त्यस्तै उद्धार गरिएका 8,000 भन्दा बढ़ी बाल बालिका मध्ये 575 जना राज्यकै संरक्षणबाट बेपत्ता भएको उल्लेख छ। कृषि क्षेत्रमा 32 अर्ब भन्दा बढ़ी अनुदान खर्च भए पनि वास्तविक किसानसम्म लाभ नपुगेको र 26 अर्ब भन्दा बढ़ी मल खरिद भए पनि किसानले समयमै मल नपाएको पनि प्रतिवेदनमा औलाएको। प्रतिवेदन अनुसार त्रिभुवन विश्वविद्यालय अन्तर्गत करिब 1,74,00,000 वर्ग मिटर जग्गा मध्ये 6,53,000 वर्ग मिटर अतिक्रमणमा परेको छ। त्यस्तै सुदूरपश्चिम विश्वविद्यालयको करिब 380 बिघा मध्ये 300 बिघा र पोखरा विश्वविद्यालयको 625 रोपनी भन्दा बढ़ी जग्गा पनि अतिक्रमणमा परेको उल्लेख छ। महालेखा परीक्षक कार्यालयको प्रतिवेदन अनुसार 249 मध्ये 153 टेलिभिजन संस्थाले इजाजत पत्र नवीकरण गरेका छन् भने 7 संस्थाले नवीकरण नगरी नियमित प्रसारण गरिरहेका छन्। जेएनजी आन्दोलनका कारण करिब 1.5 खर्ब रूपियाँको लेखा परीक्षण हुन नसकेको पनि प्रतिवेदनमा उल्लेख छ। महालेखा परीक्षक तोयम रायले राष्ट्रपति समक्ष प्रतिवेदन पेश गर्दै सार्वजनिक निकायमा जवाफदेहिता, पारदर्शिता र वित्तीय अनुशासन कमजोर रहेको भन्दै 8 क्षेत्रमा सुधार आवश्यक रहेको सुझाव दिनुभएको छ।
3: यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले बढ़दो बेरोजगारप्रति चिन्ता व्यक्त गर्दै सार्वजनिक निकायलाई आर्थिक अनुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्न आग्रह गर्नुभएको छ।
5: बेरोजगार फर्सोट गरी वित्तीय अनुशासन कायम गर्ने दिशातर्फ अग्रसर हुनु, सार्वजनिक निकायका पदाधिकारीहरू अझ बढी जवाफदेही हुनुपर्ने देख्दछु। अनियमित रूपमा हुने सरकारी खर्चलाई निरुत्साहित गरी आर्थिक अनुशासन कायम भएमा मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको युवा पुस्ताको आकांक्षा पूरा हुने मैले विश्वास लिएको छु।
3: सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा ब्याङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सीईओ ज्योति पाण्डेलाई हाजिरी जमानीमा छाड्न आदेश दिएको छ। न्यायाधीश सारङ्गा सुवेदी र शान्ति सिंह थापाको इजलासले वरिष्ठ अधिवक्ताको रहबरमा अनुसन्धान गर्न पाण्डेलाई अनुमति दिँदै हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको निष्कर्ष निकालेको हो। अदालतले पाण्डे विदेश जानु परेमा अदालतको अनुमति अनिवार्य हुने व्यवस्था गर्न पनि निर्देशन दिएको छ। स्मार्ट टेलिकमको सम्पत्ति लिलाम प्रक्रिया सम्बन्धी आपराधिक विश्वासघात लगायत आरोपमा सीआईबी पाण्डेलाई पक्रेको थियो। पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक पद खारिज भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ कर्मचारी सेवा शर्त तथा सुविधा सम्बन्धी नियमावली 2083 जारी गर्दै यो पद हटाएको हो। मन्त्रालयका अनुसार पुरानो नियमावली खारिज गरी नयाँ व्यवस्था लागू गरिएको छ। कोषमा सदस्य सचिवलाई नै कार्यकारी अधिकार दिइएको अवस्थामा 2060 सालमा कार्यकारी निर्देशक पद थपिएको थियो। नयाँ नियमावली लागू भएसँगै हाल कार्यरत कार्यकारी निर्देशक सुभाष चन्द्र जोशी पनि पदमुक्त हुनुभएको मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यले जानकारी दिनुभएको छ। विक्रमसम्म 2060 पछि पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक पदमा 6 जनाले काम गरेपछि यो पद नै नरहने व्यवस्था भएको छ। महालेखा परीक्षकको कार्यालयले हाउसिङ तथा अपार्टमेन्ट धनीका समस्या समाधान गर्न शहरी विकास तथा भवन निर्माण विभागलाई निर्देशन दिएको छ। निर्माण सम्पन्न प्रमाणपत्र नलिँदा खरिद बिक्री रोकिएको र उपभोक्ता समस्यामा परेको गुनासोपछि यस्तो निर्देशन दिइएको हो। महालेखाले कतिपय परियोजनामा नियम विपरीत जग्गाधनी पूर्जा जारी भइसकेको, सुविधा नदिइएको तथा संरचनामा अनियमितता देखिएको भन्दै यसलाई नियन्त्रण गर्नुपर्ने बताएको छ। साथै कानून कार्यान्वयन गरी सुरक्षित र व्यवस्थित आवास सुनिश्चित गर्न पनि विभागलाई आग्रह गरिएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: इटाकुचाङले थिचिएर सर्लाहीको हरिपुरमा एक भारतीय सहित तीनजनाको ज्यान गएको छ। दुईजना घाइते भएका छन्। आज साँझ हरिपुर नगरपालिका 5 मजुरवा गाउँमा कृष्ण इटा उद्योगमा इटा निकाल्ने क्रममा चाङले थिचिएर तीनजनाको मृत्यु भएको हो। इटाको चाङले थिचिएर भारत लखिमपुरका 35 वर्षीय अंगद कुमार, सर्लाहीको गोडैता 7 रामवनका 50 वर्षका फिताई मन्सुर र गोडैता 9का 35 वर्षीय शम्भु राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभएको छ। यस्तै मलङ्गवा नगरपालिका 7का 32 वर्षीय तुलसी महतो र 52 वर्षीय सत्यनारायण महतो घाइते हुनुभएको छ। प्रहरीले घटनास्थलबाट दुवैजनाको उद्धार गरी अस्पताल पठाएको छ। लुम्बिनी प्रदेश सरकारमा आउँदो साउन 1 गतेदेखि मन्त्रालयको संख्या 8 कायम हुने भएको छ। मन्त्री परिषद बैठकले मन्त्रालयको संख्या 8 कायम गर्ने गरी संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिलाई यथाशीघ्र मन्त्रालयको संगठन संरचना पुनरावलोकन गरी प्रतिवेदन पेश गर्न जिम्मेवारी दिएको छ। लुम्बिनीमा हाल 12 मन्त्रालय छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई लगायतलाई ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेका प्रकाश पाठकलाई अदालतले पूर्वपक्षका लागि कारागार पठाएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश सुदर्शन लामिछानेको एकल इजलासले पाठकलाई थुनुवा पूर्जी दिएर कारागार चलान गर्न आदेश दिएको हो। पाठक विरूद्ध आपराधिक षड्यन्त्र, आपराधिक लाभ, हुण्डी, विद्युतीय कारोबार र संगठित अपराधको कसुरमा जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो। आज काठमाडौँ जिल्ला अदालतमा भएको थुनछेक बहसपछि पाठकलाई पूर्वपक्षका लागि कारागार चलान गर्ने आदेश भएको हो। पाठकले एक्स्ट्रिमिस्ट ग्रुप नेपाल नामको अवैधानिक संगठन स्थापना गरी नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीको निर्देशनमा राईलाई ज्यान मार्ने धम्की दिएको अनुसन्धानबाट खुलेको थियो। यस्तै बयानमा पाठकले आफूलाई राईलाई ज्यान मार्ने धम्की दिए बापत अधिकारीले फिलिपिन्समा हुण्डी मार्फत 2 करोड़ रूपियाँ दिएको बयानमा स्वीकारेका थिए। अदालतले अभियोग पत्रमा समेटिएको तथ्य प्रमाणलाई आधार मानेर पाठकलाई कारागार चलान गरेको हो। धादिङ प्रहरीले 52 किलो अफिम र 3 भरुवा बन्दुक बरामद गरेको छ। फरार प्रतिवादीको खोजीमा खटिएको धादिङ प्रहरीले अवैध लागू पदार्थ अफिम र हतियार बरामद गरेको हो। दक्षिणी धादिङको बेनीघाट रोराङ गाउँपालिका 2 होबाङबाट 51 किलो 980 ग्राम शुद्ध अफिम बरामद भएको हो। अफिम र अवैध भरुवा बन्दुक सहित सोही ठाउँ बस्ने 35 वर्षका वीरबहादुर तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको हो। लागू औषधको ठूलो कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले तामाङको घरमा खानतलासी गरेको थियो। पक्राउ परेका तामाङ यसअघि लागू औषध मुद्दामा संलग्न रही फरार रहँदै आएका प्रतिवादी हुन्। उनलाई इलाका प्रहरी कार्यालय गजुरीमा राखी लागू औषध र अवैध हात हतियार खर खजाना सम्बन्धी मुद्दा दर्ता गरिएको छ। कास्कीको अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने मर्दी हिमाल पदयात्राका क्रममा 1 स्वदेशी पर्यटक बेपत्ता भएका छन्। काठमाडौँको संघाराम बुद्ध विहारका भिक्षु धामीसरो सम्पर्कविहीन भएको माछापुछ्रे नौका वडाध्यक्ष हरिबहादुर छेत्री राजेन्द्रले जानकारी दिनुभएको छ। यही वैशाख 30 गते दिउँसो 2 बजेदेखि धामीसरो सम्पर्कविहीन हुनुभएको हो। समुद्री सतहबाट 4,200 मिटर उचाइमा रहेको मर्दी भ्यू पोइन्टको टी सपमा आफ्नो झोला राखेर केही बेर वरपरको दृश्य अवलोकनका लागि जान्छु भन्दै निस्किएका धामीसरो साँझसम्म नफर्किएपछि स्थानीय पर्यटन व्यवसायले बिहिबार बिहानदेखि नै खोजी शुरू गरेका थिए। तर आज साँझसम्म पनि कुनै जानकारी नआएको वडाध्यक्ष छेत्रीले बताउनुभयो। मर्दीको आधार शिविर र भ्यू पोइन्ट क्षेत्रमा केही दिनदेखिको पानी र बाक्लो हिमपातका कारण खोजीमा कठिनाई भएको बताइएको छ। पर्यटक हराएको सूचनापछि प्रहरी खोजीका लागि निस्किएको छ। मर्दीको हाइक्याम्प, भ्यू पोइन्ट र आधार शिविरबाट बढी पर्यटक हराउने गरेका छन्। नवौं एसियाली तेक्वान्दो पुम्से प्रतियोगितामा सहभागी हुन नेपाली टोली भोलि मंगोलियाको उलनबटार जाँदैछ। 2 खेलाड़ीसहित 3 सदस्यीय नेपाली टोली मंगोलिया जान लागेको हो। जापानमा हुने 20 एसियाली खेलकुदको छनौटका रूपमा समेत रहेको यो प्रतियोगिता अन्तर्गत पुरूषमा युवराज राणा मगर र महिलामा स्वस्तिका तामाङले एकल पुम्सेमा नेपालको चुनौती प्रस्तुत गर्नुहुनेछ। प्रशिक्षकमा कविराज खड्गी हुनुहुन्छ। खड्गीका अनुसार शीर्ष 7 स्थानमा पर्न सके एसियाली खेलकुदका लागि खेलाड़ी छनौट हुनेछन्। टोलीलाई आज 1 कार्यक्रम बीच विदाई गरिएको छ। प्रतियोगिता यही जेठ 5 र 6 गते हुनेछ। टिपोटी स्पोर्ट्स एकाडेमीको आयोजनामा भोलिदेखि 2 दिने 3-on-3 फुटबल क्लिनिक एण्ड च्याम्पियनशीप शुरू हुँदैछ। नेपालमा पहिलोपल्ट हुन लागेको प्रतियोगितामा 14 वर्ष मुनि र 16 वर्ष मुनिको उमेर समूहका 32 टोली सहभागी हुनेछन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

कसकी चेली कसकी छोरी कसकी हो नातिनी, कसकी चेली कसकी छोरी कसकी हो नातिनी, बैसा छँदै भगाई लान्छु भन्दा नि मातिनी, बैसा छँदै भगाई।

0: भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि नेपाल चिनी उत्पादक संघले मौज्दात पर्याप्त रहेको बताएको छ। संघले विज्ञप्ति निकाल्दै चिनीको मौज्दात रहेको र मूल्य नबढाइएको जानकारी दिएको हो। चालू क्रसिङ सिजनसम्म 13 वटा चिनी उद्योग सञ्चालनमा आएको र करिब 1,90,870 मेट्रिक टन चिनी उत्पादन भएको संघले जनाएको छ। उत्पादन भएको मध्ये केही नगण्य मात्रामा बिक्री भएको र हालसम्म करिब 1,08,000 मेट्रिक टन चिनी उद्योगमै मौज्दात रहेको संघले जनाएको छ। संघका अनुसार बजारमा व्यवसायीहरूसँग अनुमानित 20,000 मेट्रिक टन चिनी मौज्दात छ। चालू आर्थिक वर्षको हालसम्म करिब 60,000-70,000 मेट्रिक टन चिनी आयात भएको पनि जनाइएको छ। खुला सीमाबाट हुने चिनी आयातको अभिलेख नरहने भएकाले आगामी क्रसिङ सिजनसम्म नेपालमा पर्याप्त मात्रामा चिनी उपलब्ध हुने संघको भनाइ छ। स्वदेशमा पर्याप्त मौज्दात रहेकाले तत्काल कारखाना मूल्यमा कुनै उल्लेखनीय मूल्य वृद्धि नहुने पनि संघले प्रतिबद्धता जनाएको छ। संघले अनावश्यक भण्डारण नगर्न सरोकारवालालाई अनुरोध गरेको छ। सर्वोच्च अदालतले 100 रूपियाँ माथिको दैनिक उपभोगी वस्तुमा सरकारले उठाउन लागेको भन्सार शुल्क रोक्न अन्तरिम आदेश जारी गरेको छ। नेपाल भारत सीमा नाकाबाट सर्वसाधारणले ल्याउने 100 रूपियाँ भन्दा माथिका वस्तुमा सरकारले लगाएको भन्सार करमा सर्वोच्चले तत्कालका लागि रोक लगाएको हो। सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेक प्रसाद ढुङ्गानाको संयुक्त इजलासले दैनिक उपभोग्य वस्तुमा भन्सार शुल्क नउठाउन प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र अर्थ मन्त्रालय सहितका निकायलाई अन्तरिम आदेश दिएको छ। अर्थ मन्त्रालयको यो कडाई विरूद्ध अधिवक्ताहरू अमितेश पण्डित, आकाश महतो, सुयोग्य सिंह र प्रशान्त विक्रम शाहले वैशाख 14 गते सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो। यसअघि अर्थ मन्त्रालयले 100 रूपियाँ मूल्यमाथिका वस्तुमा भन्सार कर अनिवार्य गर्ने निर्णय गरेको थियो। त्यसपछि तराई मधेस क्षेत्रका सीमानाकामा कडाई थालिएको थियो। सर्वोच्चको यो आदेशसँगै यो रिट निवेदनको अन्तिम किनारा नलागेसम्म सरकारले दैनिक उपभोग्य सामानमा भन्सार महसुल उठाउन नपाउने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद केपी खनालले किसानले मलका लागि सीमादरबार धाउनुपर्ने अवस्था अन्त्य गर्न सरकारसँग आग्रह गर्नुभएको छ। कृषि समितिको बैठकमा सांसद खनालले विद्युत प्रयोग मार्फत ग्रीन हाइड्रोजन विधिबाट स्वदेशमै मल उत्पादन गर्नुपर्ने बताउनु भएको छ।
1: हामी कृषि प्रधान देश हो, तर त्यही कृषि प्रधान देशमा बसोबास गर्ने कृषक जो भाग्यमानी हात छन् नि, ती हात जसले माटोको छाती चिरेर देशको भोक मेटाउँछन्, आज ती हातहरू सरकार समक्ष हरेक पटक सरकार र सिंहदरबारसँग हात जोडेर मल मागिरहेका हुन्छन्। आज उनीहरूको पक्षमा बोल्ने सरकार आएको छ, म ढुक्क दिन चाहन्छु, विश्वास दिलाउन चाहन्छु, तर त्यसका लागि भने यस मन्त्रालयले दक्षताका साथ काम गर्नुपर्ने हुन्छ। मरुभूमि जस्तो र अभावले छटपडिएको कुनै बेलाको इजरायलले आफ्नो प्रविधि र दृष्ट इच्छा शक्तिले आज संसारलाई खुवाउन सक्ने भएको छ।
0: अब खबर फटाफट।
2: बिजुलीको शुल्क नतिर्ने ग्राहकको लाइन काटेर बकेउता उसुली गर्ने विद्युत प्राधिकरण नेपालगंज केन्द्रको अभियान 5 महिनादेखिको महसुल नतिर्ने 5,500 ग्राहकको लाइन काटेपछि 4,500 ग्राहकले 5 करोड भन्दा बढी महसुल तिरे। सशस्त्रका 250 जनालाई उच्च भूभागमा खोज र उद्धार सम्बन्धी तालिम, मनाङको पर्वतीय उद्धार तालिम शिक्षालयबाट 75 जनालाई आधारभूत, 55 जनालाई एडभान्स्ड र 120 जनालाई रोप रेस्क्यूको तालिम दिइयो। बेनी जोमसम कोरला सड़कमा 5 वटा पुल बनाउने आर्थिक स्रोत जुट्यो। पर्वत म्याग्दी जोड्ने बेनीको कालीगण्डकी, म्याग्दी अन्नपूर्ण 3 को रोप्से झरना, थासाङ 2 को सुनखोला र घट्टे खोलाको बेलेब्रिज रहेको ठाउँ र थासाङ 2 को चाहिँ थापा खोलाको बेलेब्रिज राखिएको ठाउँमा पक्की पुल बनाउन 96,80,00,000 खर्च गरिने। शिक्षा मन्त्रालयको मानव स्रोत केन्द्रले अनौपचारिक शिक्षाको शैक्षिक तथ्याङ्क पनि समेट्ने, अनौपचारिक शिक्षा र आजीवन सिकाइसँग सम्बन्धित तथ्याङ्क पठाउन सबै स्थानीय तह र सामुदायिक सिकाइ केन्द्रलाई पत्राचार। ताप्लेजुङ पाथिभरा देवी स्थानमा वैशाख भरमा 1,06,00,000 भेटी संकलन, चैतमा 58,57,000 र फागुनमा 31,10,000 संकलन भएको पाथिभरा क्षेत्र विकास समितिको हिसाब। र म्याग्दी अन्नपूर्ण 4 को नाच्याङ झरना जोड्ने रेलिङ सहितको पदमार्ग निर्माण, उकालोमा 500 मिटर भन्दा बढी रेलिङ सहितको पदमार्ग बनाउन गण्डकी प्रदेश सरकार र अन्नपूर्ण गाउँपालिकाको 27,00,000 खर्च।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।
3: यो पीएफबीएस गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બનહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: यो वर्ष मनसुनजन्य विपदबाट मुलुकभर 2,26,000 जनसंख्या प्रभावित हुने अनुमान गरिएको छ.
4: विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले मुलुकभरि करिब 51,868 घरधुरीका 2,26,661 जनसंख्या प्रभावित हुने आकलन गरेको हो. समितिले मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना स्वीकृत गर्दै खोज तथा उद्धार टोली परिचालन मापदण्ड र कृत्रिम घटना अभ्यास कार्यविधि समेत पारित गरेको छ. साथै भूकम्पीय पुननिर्माणलाई तीव्रता दिन 21 प्राविधिक जनशक्ति खटाउने निर्णय गरिएको छ. जल तथा मौसम विज्ञान विभागले यो वर्षको मनसुनमा सरदरभन्दा कम वर्षा र बढ़ी गर्मी हुने प्रक्षेपण गरिसकेको छ. केही उच्च हिमाली भेगमा हिमताल विस्फोटन भएर तल्लो तटीय क्षेत्रमा बाढ़ी, पहिरो, डुबान, जमीन कटान तथा आकस्मिक बाढ़ी जस्ता मनसुनजन्य विपदको जोखिम हुने सम्भावना छ.
3: नेपालमा प्रेस स्वतन्त्रता हननका 97 घटना भएका पाइएको छ.
5: फ्रिडम फोरमले निकालेको वार्षिक प्रतिवेदनमा 20 संस्थाका 145 सञ्चारकर्मी प्रभावित भएका जनाएको छ. गएको वर्ष देशभर 68 प्रेस स्वतन्त्रता हननका घटना भएका थिए. पत्रकारलाई ज्यान मार्ने धम्कीसम्म आउने गरेको प्रतिवेदनमा उल्लेख छ. पीडित मध्ये आधाभन्दा धेरै अनलाइन सञ्चार माध्यमका पत्रकार छन्. सो संस्थाले विद्युतीय कारोबार ऐन जस्ता समय सान्दर्भिक नरहेका कानून लगाएर पत्रकारलाई तर्साइएको उल्लेख गरेको छ. खास गरी चुनाव जस्ता ठूला राजनीतिक गतिविधिका बेला संसारकर्मीलाई नियमको कसीमा धेरै बाँधिएको तथा निगरानी बढी गरेको पाइएको पनि फोरमले उल्लेख गरेको छ. फ्रिडम फोरमले कोभिड महामारीपछि सुस्त बनेको संचार उद्योगमा कार्यरत श्रमिकका लागि मानवाधिकार आयोगले पनि ध्यान दिन आग्रह गरेको छ.
3: चितवनमा नियमित एआरटी औषधि सेवन गर्ने एचआईभी एड्स संक्रमितको संख्या 1,000 नागेको छ.
6: गत 5 महिनामा मात्र 39 संक्रमित थपिएको भरतपुर अस्पताल एआरटी केन्द्रका डाक्टर प्रमोद पौडेलले जानकारी दिनुभएको छ. संक्रमितले पहिचान लुगाउँदा एचआईभीको संख्या वृद्धि हुने जोखिम बढ़ेको र निर्दोष व्यक्ति संक्रमित भएको डाक्टर पौडेलले बताउनुभयो. संक्रमित मध्ये 616 पुरूष, 598 महिला, 28 बाल बालिका र 18 जना तेस्रो लिङ्गी छन्. अस्पतालमा उपचार र औषधिका लागि आउने बिरामी मध्ये चितवनका 868, नवलपरासीका 267, मकवानपुरका 25, तनहुँका 33, गोर्खाका 30 र तराई भेगका 37 जना रहेको डाक्टर पौडेलले बताउनु भएको छ. चितवनमा संक्रमित मध्ये भरतपुर महानगरका 477, रत्नगरका 100, खैरेनी नगरपालिकाका 61, राप्ती नगरपालिकाका 59, कालिका नगरपालिकाका 56, इच्छा कामना गाउँपालिकाका 13 र माडी नगरपालिकाका 12 जना छन्. एएचएफ नेपाल भरतपुर अस्पतालका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाका अनुसार सन् 2026 मात्र 71 जना नयाँ एचआईभी एड्स संक्रमित औषधि सेवनका लागि आएका छन्.
3: पोखरामा विश्व ब्याङ्कको लगानीमा एसियाली मापदण्डको सड़क निर्माण गरिएको छ. पोखराको सिसुवादेखि खुदीसम्म 34 करोड़ लागतमा 4 किलोमिटर सड़क बनेपछि कास्की, तनहु र लमजुङको पूर्वी भागका नागरिकलाई सहज भएको छ. पोखराबाट कृष्ण दवाड़ीको रिपोर्ट.
7: यो सड़क नालीसहित 15 मिटर डबल लेन, 7 मिटर सपोर्ट बाटो, 1.5 मिटर साइकल ट्र्याक र 2.5 मिटर फुट ट्र्याक रहेको छ. शहरी शासकीय तथा पूर्वाधार आयोजनाका आयोजना प्रमुख इन्जिनियर नवीन गौतम. पोखरालाई काठमाडौँसम्म जोड्ने पृथ्वी राजमार्ग बन्नु अघि नै यो सड़कको ट्र्याक खोलिएको थियो. विगतमा यही सड़क हुँदै काठमाडौँ आउने जाने हुन्थ्यो. शुरूआतमा स्थानीयको श्रमदानले बनेको बाटो अहिले दात्री निकायको सहयोगमा अन्तर्राष्ट्रिय स्तरको बनेपछि स्थानीय खुसी भएको पोखरा खुदीका फणिन्द्रराज ढकाल
8: बताउनुहुन्छ. सामान्य हिँड्ने बाटो बनाउनु भयो. त्यसपछि 22-23 सालतिर अलिकति चाक्लो बनाउने क्रम भयो. अहिले विगत वर्षमा स्थानीय जनताहरूसँग पैसा उठाएर आफ्नो घर कति हातको छ त्यसको आधारमा पैसा उठाएर निर्माण गरिएको थियो र त्यसबाट पनि सामान्यतया चाहिँ राम्रै भएको थियो. अहिले झन् यो विश्व ब्याङ्कको सहयोग र नेपाल सरकारको प्रयासमा र पोखरा महानगरपालिका र पोखरा वडा नम्बर 30 को प्रयास र सबैको सहयोगमा चाहिँ यो अत्याधुनिक एसियाली मापदण्डको
7: यो सड़क कास्कीको रूपा गाउँपालिकाको लाइफ लाइन समेत हो. यो सड़कबाट पूर्वी कास्की र छिमेकी जिल्ला लमजुङ र तनहुँका नागरिक समेत लाभान्वित हुन्छन्. रूपा गाउँपालिका अध्यक्ष नवराज ओझाले ऐतिहासिक सड़कको थप खण्ड समेत स्तरोन्नत गरी तनहुँसम्म जोड्नु पर्ने बताउनुहुन्छ।
2: मेरो कुरा चाहिँ के छ भने तिनवटा जिल्ला जोडिन्छ यहाँबाट जाँदा, कास्की, तनहुँ, लमजुङ जोडिन्छ। यो ऐतिहासिक बाटो चाहिँ ओल्ड बेङ्गले फेरि थपेर चाहिँ यो काम पुरा गर्नेछ।
3: अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS कुलकर्म रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: सरकारले काठमाडौँका सुकुम्बासी बस्तीमा डोजर चलाएपछि ती बस्तीमा रहेका सुकुम्बासीलाई विभिन्न ठाउँका होल्डिङ सेन्टरमा राखिएको छ। सुनिता सापकोटाको रिपोर्ट।
4: बनेपा नगरपालिका 6 को नेपाल रेडक्रस सोसाइटीको प्रशिक्षण केन्द्रमा हाल 110 जना सुकुम्बासी राखिएको छ, जसमा 2 हप्ते शिशुदेखि 90 वर्षीय वृद्ध वृद्धासम्म छन्। केन्द्रका वरिष्ठ सहायक अधिकृत कपिल कार्की:
5: 110 जना आउनु भएको छ, तर हाम्रो क्यापेसिटी 60 बेडको मात्रै छ। हामीले यहाँ सक्दैनौँ, हाम्रो खानालाई क्यान्टिन पनि व्यवस्थापन हामी गर्न सक्दैनौँ भनेर हामीले मौखिक पटक उहाँहरूलाई पटपट भनिरहेका थियौँ। तर अब हाललाई रेडक्रसले अहिले व्यवस्थापन गर्ने कुरो छ, तपाईँहरूले जसरी पनि म्यानेज गर्नुहोस् भन्ने कुरोको सिडिओ कार्यालयबाट यो 77 जिल्लाको ट्रेनिङ चल्ने राष्ट्रिय प्रशिक्षण केन्द्र हो। अब यहाँ सुकुम्बासीहरू राखेपछि हाम्रो ट्रेनिङ हामीले बाध्यात्मक विभिन्न होटलहरूमा गर्नुपर्ने अवस्था छ। उहाँहरूलाई खानपानको व्यवस्थाको लागि रेडक्रसले हामीले केही गर्न सक्दैनौँ। अहिले हामीसँग क्यान्टिन पनि छैन अहिले तत्कालको लागि। 26 जना बाल बच्चाहरू स्कुल जाने बच्चाहरू देखेका छन्, पढ्न पाउने अधिकार हनन भएको छ, 9 दिनको सुत्केरी छ, एकदम दर्दनाक, अनि 1 जना अटिजम भएको बच्चा, 1 जना दृष्टिविहीन हुनुहुन्छ। उहाँहरूलाई अब दीर्घकालीन रूपमा खानपानको व्यवस्थामा एकदमै समस्या देखिने छ। अब यो गभर्मेन्टको पाटोमा पनि कसले कोर्डिनेसन गर्ने हो? ल्याएर रेडक्रसमा त दिनुभयो, मानवीय हिसाबले अहिलेसम्म हामीले कोर्डिनेसन गरेर हेरविचार गरिराख्नु, भोलि त हामीसँग जनशक्ति पनि जम्मा 1 जना हुनुहुन्छ, आफ्नो हिसाबले निस्किनुहुन्छ, कोही रक्सी खाएर आइदिनुहुन्छ, झगडा गर्नुहुन्छ, उहाँहरूलाई सम्झाइ बुझाइ गर्यो, हामीलाई चिसोभुइँमा सुतायो, मार्न ल्याएको भन्नुहुन्छ। उहाँहरूलाई चिसोभुइँमा हामीले सुता छैन, हाम्रो ट्रेनिङमा चल्ने बकायदा म्याट्रेस सिरक फाइबर सिरकहरू दिएका छौँ। तर हाम्रो पनि बाध्यता सरकारले बुझिदिनु पर्यो, यहाँबाट उहाँहरूलाई उचित स्थानमा लगिदिनु पर्यो।
4: होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासी परिवारका 28 जना स्कुल कलेजका बालबालिका आफ्नो पढाइ छुटेकोमा चिन्तित छन्। उनीहरू भन्छन्, स्कुल पनि छुट्यो, साथी पनि छुटे। बानेश्वर क्याम्पसमा पढ्ने आयुषमा घिमिरे आफू बसिरहेको घरमा डोजर चलेपछि अहिले बनेपाको होल्डिङ सेन्टरमा बस्नु भएको छ।
6: झनै एक्सपेन्सिभ भइरहेछ, पढ्न जानु छ नि यही बसेर पढ्ने ठाउँमा घरमा अलिकति डिफिकल्ट हुन्छ आफूले एक्लै पढ्नलाई यहाँबाट वहाँ जान टाढा हुन्छ, मेबी उतैतिर केही भए चाहिँ सजिलो हुन्थ्यो भन्यो।
4: 2 हप्ताको सुत्केरी अञ्जली महत्त्व पनि अस्थायी सेन्टरमा हुनुहुन्छ। न सुत्केरीको स्याहार पाउनु भएको छ, न बच्चाको राम्रो हेरचाह। अपरेसन गरेको आलो घाउ लिएर गर्नु परेको भागदौड झन दर्दनाक छ।
7: त्यतिखेर थपाथेलीमा गर्भवती थियो, अनि डोजरहरू भस्काइदिएपछि त्यहाँ राखेको थियो, त्यहाँबाट हस्पिटलमा गएर त्यो छोरी भएको छैन, त्यहाँबाट लगाइदिन्छ, त्यही खान्छु खानेकुरा।
4: 2 वर्षे बालक साथमा लिएर बनेपाको होल्डिङ सेन्टरमा पुगेकी निशा सुनारले आफ्नै परिवार भेट्न पाउनु भएको छैन।
8: म चाहिँ मनोहर बस्तीबाट आएको हो, अनि यहाँ चाहिँ सुविधाहरू चाहिँ अब सुत्नहरू सबै राम्रो छ, अलिक खानपिनको चाहिँ अलि उयो छैन, यहाँबाट हामीलाई कहाँ लग्छ त्यस्तो थाहा छैन। सके भएर हामीलाई चाँडै व्यवस्थित गरिदिनु पर्यो सरकारले। परिवारहरू पनि छुट्टा छुट्टै छ, यहाँ छैन हाम्रो परिवारहरू पनि, कोही कहाँ छ, अब बच्चाको पढाइहरू छैन, धेरै बिचल्ली भएर बसेको छ।
4: मनोहरा बस्तीबाट घरमा डोजर चलेपछि केही दिन बालाजुको होटलमा बसेर अहिले बनेपाको होल्डिङ सेन्टरमा पुग्नुभएकी चाँदनी कुमारी पनि खाना र बस्ने समस्या भएको बताउनुहुन्छ।
9: यहाँ 2 टाइम मात्रै खाना दिन्छ, खाजा पनि दिँदैन, 9 बजेतिर खाना दिन्छ, एकैचोटि खाएको खाए 5 बजेतिर मात्रै दिन्छ, अनि खाजा त यहाँ पाउँदै पाउँदैन, के गर्ने? हामीहरूलाई आफू कोठा भएपछि आफू कोठामा जान्थ्यो, घर पनि कहीँ छैन, के गर्ने? अब जहाँ राखिदिए पनि त्यही बस्नु पर्यो, बच्चाले पनि दुध छैन।
4: 60 जनाको क्षमता रहेको नेपाल रेडक्रस सोसाइटीको प्रशिक्षण केन्द्रमा दोब्बर मान्छे राख्दा बसाई अस्त व्यस्त छ।
3: यो वर्ष मनसुनजन्य विपदबाट मुलुकभर 2,26,000 जनसंख्या प्रभावित हुने अनुमान छ।
10: विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले मुलुकभरि करिब 51,868 घर दूरीका 2,26,661 जनसंख्या प्रभावित हुने आकलन गरेको हो। समितिले मनसून पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना स्वीकृत गर्दै खोज तथा उद्धार टोली परिचालन मापदण्ड र कृत्रिम घटना अभ्यास कार्यविधि समेत पारित गरेको छ। साथै भूकम्पीय पुननिर्माणलाई तीव्रता दिन 21 प्राविधिक जनशक्ति खटाउने निर्णय गरिएको छ। जल तथा मौसम विज्ञान विभागले यो वर्षको मनसूनमा सरदरभन्दा कम वर्षा र बढ़ी गर्मी हुने प्रक्षेपण गरिसकेको छ। केही उच्च हिमाली भेगमा हिमताल विस्फोटन भएर तल्लो तटीय क्षेत्रमा बाढ़ी, पहिरो, डुबान, जमीन कटान तथा आकस्मिक बाढ़ी जस्ता मनसूनजन्य विपदको जोखिम हुने सम्भावना छ।
3: नवौं एसियाली तेक्वान्दो पुम्से प्रतियोगितामा सहभागी हुन नेपाली टोली आज मंगोलियाको उलानबटार जाँदैछ। दुई खेलाड़ी सहित तीन सदस्यीय टोली मंगोलिया जान लागेको हो। जापानमा हुने विश्व एसियाली खेलकुदको छनौटका रूपमा समेत रहेको यो प्रतियोगिता अन्तर्गत पुरूषमा युवराज राणा मगर र महिलामा स्वस्तिका तामाङले एकल पुम्सेमा नेपालको चुनौती प्रस्तुत गर्नुभएको छ।

0: युवतीमा हामीले आफैलाई देख्दैछौँ, होइन?
1: मलाई त हाम्रो युवा अवस्थाको सम्झना आयो।
0: खोइ भ्रम हो कि के हो?
1: चस्मा त दुवैले हाम्रै जस्तो लगाएको रहेछ त।

0: महालेखा परीक्षकको 63 औं वार्षिक प्रतिवेदनले मुलुकमा बेरुजुझान बढ्दै गएको देखाएको छ।
1: आर्थिक वर्ष 2081-82 मात्रै करिब 88.9 अर्ब रूपियाँ नयाँ बेरुजु थपिएको हो। यससँगै मुलुकको कुल अध्यावधिक बेरुजु 7,55,17,00,00,00 रूपियाँ पुगेको छ। प्रतिवेदन अनुसार संघीय सरकारमा 53,49,00,00,000, प्रदेशमा 5,23,00,00,000, स्थानीय तहमा 19,05,00,00,000 र अरू समिति तथा संस्थामा 10,32,00,00,000 रूपियाँ बेरुजु देखिएको छ। 753 स्थानीय तहमध्ये 268 स्थानीय तहले लेखा परीक्षण नगराएको पाइएको छ। प्रतिवेदनले नेपाल एयरलाइन्सको दायित्व पनि बढेर 55 अर्ब पुगेको देखाएको छ। 36 अर्ब ऋणको समावेश नतिर्दा सञ्चय कोष र नागरिक लगानी कोष प्रति दायित्व 55 अर्ब रूपियाँ करोड़ पुगेको छ। त्यस्तै सरकारी सम्पत्ति व्यवस्थापनमा गम्भीर लापरवाही देखिएको छ। अदालतले जफत गर्न आदेश दिएको सम्पत्ति प्रतिवादीकै कब्जामा रहेको र श्रीलंकामा दूतावासका लागि खरिद गरिएको करिब 87 करोड़ रूपियाँ बराबरको जग्गा समेत अर्कैलाई बिक्री भइसकेको खुलासा भएको छ। स्वास्थ्य क्षेत्रमा पनि करोड़ौंका मेसिन प्रयोगविहीन छन् भने करिब 9,17,00,000 रूपियाँका औषधि म्याद नागेर खेरा गएको प्रतिवेदनले देखाएको छ। त्यस्तै उद्धार गरिएका 8,000 भन्दा बढ़ी बाल बालिका मध्ये 575 जना राज्यकै संरक्षणबाट बेपत्ता भएको उल्लेख छ। कृषि क्षेत्रमा 32 अर्ब भन्दा बढ़ी अनुदान खर्च भए पनि वास्तविक किसानसम्म लाभ नपुगेको र 26 अर्ब भन्दा बढ़ी मल खरिद भए पनि किसानले समयमै मल नपाएको पनि प्रतिवेदनमा औलाएको छ। प्रतिवेदन अनुसार त्रिभुवन विश्वविद्यालय अन्तर्गत करिब 1,74,00,000 वर्ग मिटर जग्गा मध्ये 6,53,000 वर्ग मिटर अतिक्रमणमा परेको छ। त्यस्तै सुदूरपश्चिम विश्वविद्यालयको करिब 380 बिघा मध्ये 300 बिघा र पोखरा विश्वविद्यालयको 625 रोपनी भन्दा बढ़ी जग्गा पनि अतिक्रमणमा परेको उल्लेख छ। महालेखा परीक्षक कार्यालयको प्रतिवेदन अनुसार 249 मध्ये 153 टेलिभिजन संस्थाले इजाजत पत्र नवीकरण गरेका छन् भने 7 संस्थाले नवीकरण नगरी नियमित प्रसारण गरिरहेका छन्। जेएनजी आन्दोलनका कारण करिब 1.5 खर्ब रूपियाँको लेखा परीक्षण हुन नसकेको पनि प्रतिवेदनमा उल्लेख छ। महालेखा परीक्षक तोयम रायले राष्ट्रपति समक्ष प्रतिवेदन पेश गर्दै सार्वजनिक निकायमा जवाफदेहिता, पारदर्शिता र वित्तीय अनुशासन कमजोर रहेको भन्दै 8 क्षेत्रमा सुधार आवश्यक रहेको सुझाव दिनुभएको छ।
0: यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले बढ़दो बेरुजुप्रति चिन्ता व्यक्त गर्दै सार्वजनिक निकायलाई आर्थिक अनुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्न आग्रह गर्नुभएको छ।
2: बेरुजु फरसोट गरी वित्तीय अनुशासन कायम गर्ने दिशातर्फ अग्रसर हुनु, सार्वजनिक निकायका पदाधिकारीहरू अझ बढी जवाफदेही हुनुपर्ने देख्दछु। अनियमित रूपमा हुने सरकारी खर्चलाई निरुत्साहित गरी आर्थिक अनुशासन कायम भएमा मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको युवा पुस्ताको आकांक्षा पूरा हुने मैले विश्वास लिएको छु।
0: सुदूरपश्चिमको डोटीमा दलित समुदायले आफ्नै समुदायमा सीमित परम्परागत धार्मिक तथा सांस्कृतिक अभ्यास तोड्न थालेका छन्। उनीहरूले ब्राह्मण पुरोहित मार्फत विवाह, व्रतबन्ध र पूजापाठ लगायतका कामहरू गर्न थालेका छन्। यसले जातीय विभेद न्यूनीकरणमा समेत ठूलो टेवा पुर्याएको देखिएको छ। थप विवरणसहित नेपालगंजबाट दिलबहादुर केसी।
3: दिपायल सिलगढी नगरपालिका चारका प्रताप विकले आफ्नो छोराको व्रतबन्ध ब्राह्मण गणेश पन्तबाट गराउनु भयो। यस्तै शिखर नगरपालिका एकका प्रेम विकले पनि आफ्नो छोराको व्रतबन्ध बुवाको 84 लागबत्ती पनि पुरोहित पन्तबाट गराउनु भयो।
4: हामीले हाम्रो समुदायमा अहिलेसम्म नभएको कार्यहरू गर्दाखेरि अरू समुदायका मान्छेहरूले पनि हामी हिन्दू र हामीले गर्दा केही फरक पर्दैन भन्ने खालको सन्देश जाओस् भन्ने पनि एउटा हाम्रो चाहना हो।
3: पछिल्लो समय दलित समुदायका परिवारले यसरी नै पहिलो पटक व्रतबन्ध, पूजापाठ, राशि पूजा, विवाह, काजक्रिया लगायतका संस्कार ब्राह्मण पुरोहितबाट विधिपूर्वक गराउन थालेपछि सामाजिक समानता र समावेशी अभ्यासको नयाँ सन्देश जान थालेको छ। धर्मशास्त्र र कानूनले सबै मानिसलाई समान रूपले हेर्ने भएकाले जातका आधारमा विभेदहरू गर्न नहुने रहेछ भन्ने कुरा पण्डितहरूले पनि बुझ्न थालेका छन्। गणेश पण्डित
5: अधिकारको लागि कानून र धर्मशास्त्रमा टेकेर आउनु भएको छ। हामीलाई मानव तपाईँले सम्झाएको छैन, हजुरले मानव सम्झेर आउनु भएको छ। हजुरप्रति कृतज्ञता छौँ, भावुक छौँ भनेर सबै एकदम बोल्न नसक्ने अवस्थामा छन्, भावुक भएका छन्, सबै धार्मिक लाइनमा लागिरहेका छन्।
3: नेपालको संविधानले जातीय विभेद अन्त्य गर्दै समानताको अधिकार सुनिश्चित गरेको छ। यस्ता अभ्यासले समाजमा रहेको जातीय विभेदको दूरी कम गर्न र सामाजिक एकता मजबुत बनाउन टेवा पुग्ने विश्वास गरिएको छ।
0: सर्वोच्च अदालतले नेपाली चलचित्र लाली बजारको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीशद्वय महेश शर्मा पौडेल र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले उच्च अदालत पाटनको अघिल्लो आदेशलाई नै सदर गर्ने निर्णय गरेको सर्वोच्च अदालतका सह प्रवक्ता निराजन पाण्डेले जानकारी दिनुभएको छ।
6: रेडियो बीएफबीएस गोर्खा रेडियो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रोजनको उत्पादन र परीक्षण सफल भएको छ। बागलुङको बडीगाड गाउँपालिकामा गरिएको परीक्षण सफल भएको हो। बागलुङबाट संगम घरती मगरको रिपोर्ट।
4: नेपालमै पहिलो पटक खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रोजन उत्पादनको परीक्षण सफल भएको छ। बागलुङको बडीगाड गाउँपालिका दुईको गिरिङदी खोला लघु जलविद्युतबाट हाइड्रोजन उत्पादन गरिएपछि शुक्रबार यसको उत्पादन र खाना पकाउने प्रविधि विकास नमूना कार्यक्रमको उद्घाटन गरिएको छ। इनोभेट युकेको आर्थिक सहयोग र विभिन्न साझेदार संस्थाको सहकार्यमा नमूना परीक्षण सफल भएको नेपाल एनर्जी फाउन्डेसनका कार्यकारी व्यवस्थापक दिल्ली घिमिरेले बताउनुभयो।
5: युके सरकारको इनोभेट युके भन्ने चाहिँ एउटा विन्डो छ, त्यसमा चाहिँ हामीले बिड गरेको र यसका चाहिँ साझेदारहरू चाहिँ नि नेपालमा नेपाल एनर्जी फाउन्डेसन र ऊर्जा र वातावरणका लागि महिला सञ्जाल नेपाल भन्ने दुईवटा अर्गनाइजेसन हामी साझेदारको रूपमा काम गरेका छौँ भने स्थानीय सरकारको बडीगाड गाउँपालिका यो गिरिङदी खोला लघु जलविद्युत उपभोक्ता सहकारी त्यस पछाडि नेपाल सरकारको वैकल्पिक ऊर्जा प्रबन्धन केन्द्र चाहिँ कोलाबोरेटरको रूपमा काम गर्छ। लुसरन विश्वविद्यालय स्विजरल्यान्ड खाना पकाउने चुलोको पार्टमा डिजाइन गर्ने चाहिँ नि ऊ हो। जेट इन्जिनियरिङ युके यो इलेक्ट्रोलाइजरको साइडमा काम गर्ने र लोकल यो लघु जलविद्युत र चुलोको यो कुकिङको डिजाइनमा काम गर्ने चाहिँ हामीहरू हो। यस्तो खालको कन्सोर्टियममा हामीले काम गरेको राष्ट्रिय र अन्तर्राष्ट्रिय गरेर 8 चाहिँ संस्थाहरू यसमा साझेदारको रूपमा काम गरेका छन्।
4: विगत 3 प्रयासपछि नेपालमा खाना पकाउने प्रयोजनका लागि हाइड्रोजन उत्पादन सफल भएको हो। खाना पकाउने प्रयोजनका लागि हाइड्रोजन परीक्षण विश्वमै पहिलो पटक भएको नेपाल एनर्जी फाउन्डेसनका अध्यक्ष मोहनदास मानन्दरको दावी छ।
6: एक्सपेरिमेन्ट जुन आगो ल्याएको पनि फर्स्ट टाइमै हो, काठमाडौँ युनिभर्सिटीमा टेस्ट गरेकै हो 1 अगाडि। हामीले बनाउने भनेर जुन अगाडि बढाएको छौँ, अब एउटाको सत्ता 20-30 घरमा हामीले देखाउन ल्याएको, त्यो पनि फर्स्ट टाइम हो। यो त संसारकै फर्स्ट टाइम हो। पहिले
4: हाइड्रोजनको उत्पादनमा थप खोज अनुसन्धान गर्ने हो भने यसले एलपिजी ग्यास र दाउरालाई विस्थापन गर्न सक्ने उहाँ बताउनुहुन्छ।
6: यो खेर जाने विद्युतहरू चाहिँ रातभरि दिनभरि चलाएर एउटा हाइड्रोजन ग्यास उत्पादन हामीले गर्न सक्यौँ भने यसरी यो ग्यास लगेर चाहिँ घर घरमा एलपिजीको सत्ता दाउराको सत्ता यो चलाउने हाम्रो उद्देश्य हो। यसको 1 किलोले बाल्ने र एलपिजीको 4 किलोले बाल्ने बराबर हो।
4: नमुना परीक्षण सफल भएकाले अब यसलाई नेपाल सरकारले अपनत्व लिएर अगाडि बढाउने कार्यमा सहकार्य र सहजीकरण गर्नुपर्ने बडीघाट गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी बताउनुहुन्छ।
7: उत्पादन गरेर जस्तै घर घरमा दिनको लागि पनि त हाम्रो नीति विधि त चाहियो नि त। नेपाल सरकारले यसलाई चाहिँ लिगलाइज गर्नु पर्यो, कानुन बनाउनु पर्यो, विधि बनाउनु पर्यो। हाम्रो त बडीघाट गाउँपालिकामा 14 तपाईँको लघु जलविद्युतहरू छ। यही 14 लघु जलविद्युतबाट खेर गइरहेको विद्युतबाट हरित हाइड्रोजन ग्यास निकालेर आफ्नै पालिकालाई ग्यासमा आत्मनिर्भर बनाउन सकिन्छ। तर यसमा चाहिँ फुल्ली कानुन विधि सम्मत नेपाल सरकारको साथ सपोर्ट चाहिन्छ।
3: जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न स्थानबाट 27 फरार प्रतिवादीलाई पक्रेको छ। विभिन्न मुद्दामा अदालतको फैसलाबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका प्रतिवादीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा 20 र 7 रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभएको छ। पक्राउ परेकाहरूबाट 4 वर्ष 15 कैद सजाय र 48 बढी जरिवाना असुल हुने गरी कास्की जिल्ला अदालतमा बुझाइएको छ। अब खबर फटाफट।
8: बिजुलीको शुल्क नतिर्ने ग्राहकको लाइन काटेर बकेउता उसुली गर्ने विद्युत प्राधिकरण नेपालगंज केन्द्रको अभियान। 5 महिनादेखिको महसुल नतिर्ने 5,500 ग्राहकको लाइन काटेपछि 4,500 ग्राहकले 5 करोड भन्दा बढी महसुल तिरे। सशस्त्रका 250 उच्च भूभागमा खोज र उद्धार सम्बन्धी तालिम। मनाङको पर्वतीय उद्धार तालिम शिक्षालयबाट 75 आधारभूत, 55 एडभान्स्ड र 120 रोप रेस्क्यूको तालिम दिइयो। बेनी जोमसम कोरला सड़कमा 5 पुल बनाउने आर्थिक स्रोत जुट्यो। पर्वत म्याग्दी जोड्ने बेनीको कालीगण्डकी, म्याग्दी अन्नपूर्ण 3 रूप्से झरना, थासाङ 2 सुनखोला र घट्टे खोलाको बेलेब्रिज रहेको ठाउँ र थासाङ 2 थापा खोलाको बेलेब्रिज राखिएको ठाउँमा पक्की पुल बनाउन 96,80,00,000 खर्च गरिने। शिक्षा मन्त्रालयको मानव स्रोत केन्द्रले अनौपचारिक शिक्षाको शैक्षिक तथ्याङ्क पनि समेट्ने, अनौपचारिक शिक्षा र आजीवन सिकाइसँग सम्बन्धित तथ्याङ्क पठाउन सबै स्थानीय तह र सामुदायिक सिकाइ केन्द्रलाई पत्राचार। ताप्लेजुङ पाथिभरा देवी स्थानमा वैशाख भरमा 1,06,00,000 भेटी संकलन, चैतमा 58,57,000 र फागुनमा 31,10,000 संकलन भएको पाथिभरा क्षेत्र विकास समितिको हिसाब। र म्याग्दी अन्नपूर्ण चारको नाच्याङ झरना जोड्ने रेलिङ सहितको पदमार्ग निर्माण, उकालोमा 500 मिटर भन्दा बढी रेलिङ सहितको पदमार्ग बनाउन गण्डकी प्रदेश सरकार र अन्नपूर्ण गाउँपालिकाको 27,00,000 खर्च।
0: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: मिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा

काठमाडौँमा शैक्षिक परामर्श केन्द्रको नाममा ठगी गरेको आरोपमा प्रहरीले 69 जना सञ्चालकलाई पक्रेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उच्च शिक्षा अध्ययनका लागि विदेश पठाइदिन्छु भन्दै ठगी गरेको उजुरी र गुनासोको आधारमा 95 वटा शैक्षिक परामर्श केन्द्रमा छापा मारिएको थियो। तीमध्ये 69 जना सञ्चालकलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार मापदण्ड पूरा नगरी दर्ता र नवीकरण नगरी बिना इजाजत शैक्षिक परामर्श पूर्व तयारी कक्षा तथा भाषा शिक्षण सेवा सञ्चालन गरिएको पाइएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न स्थानबाट 27 जना फरार प्रतिवादीलाई पक्रेको छ। विभिन्न मुद्दामा अदालतको फैसलाबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका प्रतिवादीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा 20 जना पुरुष र 7 महिला छन्। सरकारले काठमाडौँका सुकुम्बासी बस्तीमा डोजर चलाएपछि ती बस्तीमा रहेका सुकुम्बासीलाई विभिन्न ठाउँका